0: तकनिक अनुसन्धानकर्ता प्राविधिक उद्यमी तथा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको ज्ञान सिप प्रविधि तथा अनुभवलाई नेपाल सरकारका राष्ट्रिय प्राथमिकतामा परेका विकास कार्यक्रमसँग केन्द्रित गर्दै नेपालको विकास तथा समृद्धिमा प्रभावकारी रूपमा परिचालन गर्ने योजनाबारे जानकारी गराउनुभयो।
1: नेपाल भारत जापान कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वार्षिकोत्सवका अवसरमा नेपालमा व्यापार तथा लगानी मेला हुने भएको छ। नेपाल एओटीएस एलुमनाई सोसाइटी र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा साउन 14 र 15 गते ललितपुरमा दुई दिने विशेष समारोह हुने आयोजकले जनाएको छ। व्यापार तथा लगानी मेलामा 20 भन्दा बढी नेपाली र जापानी कम्पनी तथा संस्थाले आफ्ना उत्पादन सेवा प्रविधि र लगानीका अवसर प्रदर्शन गर्ने जनाइएको छ।
0: सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै मधेस प्रदेशको राजधानी जनकपुरधाम सहित प्रदेशका 8 जिल्लामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। स्थानीय प्रशासनले सामाजिक सद्भाव कायम राख्नका लागि अपील गर्दै कुनै प्रकारको अप्रिय घटना हुन नदिनका लागि जिल्लाका सदरमुकाम र शहर बजार क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी नागरिकको सुरक्षा दिँदै आएका छन्।
1: नेपाल टेलिकमले मनसुन अफर 2083 अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू उपलब्ध गराएको छ, जस अन्तर्गत केही थप सुविधा सहितका नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको छ भने पहिलेदेखि नै उपलब्ध विभिन्न आकर्षक प्याकेजलाई निरन्तरता दिएको छ। कम्पनीका अनुसार पोस्ट पेड ग्राहकलाई लक्षित गरी पोस्ट पेड 373 प्याक र पोस्टपेड 499 प्याक उपलब्ध हुनेछ। 373 रूपियाँ 30 दिन समयावधि भएको प्याक अन्तर्गत 6 GB डाटा चलाउन, 400 मिनट अल नेट भोइस कल गर्न र 50 अल नेट एसएमएस पठाउन सकिनेछ भने 499 रूपियाँमा 10 GB डाटा चलाउन, 500 मिनट अल नेट भोइस कल गर्न र 100 अल नेट एसएमएस पठाउन सकिने व्यवस्था गरिएको छ।
0: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा आर्थिक वर्ष 2082-83 537 फर्मलाई जरिवाना तिराएको छ। बजारमा गैर कानूनी तथा उपभोक्ता हित विपरीतका गतिविधि गर्ने फर्ममाथि गरिएको कार्यवाहीबाट 2,61,23,300 रूपियाँ जरिवाना असुल गरिएको छ। जरिवानाबाट राजस्व संकलन भइरहँदा पनि एकै प्रकृतिका समस्या पटक पटक दोहोरिँदा बजारमा सुधार नदेखिएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्।
1: अब शेयर बजार, अहिलो कारोबार दिन घटेको शेयर बजारमा मंगलबार पनि गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार बजार 4.64 अंक ले घटेर 2,696.67 बिन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन भने बजार 33.28 अंकले घटेको थियो।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। जापानको क्युशु टापु स्थित कुमामोटो प्रान्तलाई केन्द्रबिन्दु बनाएर 7.1 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। मंगलबार दिउँसो गएको सो भूकम्पका कारण कम्तीमा 50 जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भूकम्पपछि कुमामोटो क्षेत्रका 45,000 घरधुरीमा विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।
4: अब खेल खबर। नेपाली टोली पाकिस्तानमा भएको काभा मेन्स भलिबल च्याम्पियनशीपमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। इस्लामाबादमा भएको 5 स्थानको खेलमा नेपाली टोली कजाकस्तानसँग 3-0 सोझो सेटमा पराजित भएसँगै च्याम्पियनशीपमा जितविहीन हुँदै बाहिरिएको हो। लिखायत व्यायामशालामा नेपाली टोलीले एउटा सेटमा मात्र प्रतिस्पर्धात्मक प्रदर्शन गर्न सक्यो। पहिलो सेटमा नेपालले 25-18 सहजै गुमायो।
3: अब विचार विश्लेषणको पालो। नयाँ आर्थिक मार्ग शीर्षकमा नवराज ढकालको विचार गोर्खापत्रमा छापिएको छ। प्रवासी नेपालीको ज्ञान लगानी र अन्तर्राष्ट्रिय सञ्जाल उपयोग गर्न, संस्थागत संयन्त्र स्थापना तथा जलवायु वित्त र हरित लगानी आकर्षित गर्न आर्थिक कूटनीति दुई अभियान चलाउन सकिन्छ। प्रत्येक दूतावासलाई आवश्यक जनशक्ति र बजेट उपलब्ध गराई व्यापार लगानी पर्यटन र डिजिटल सेवा प्रवर्धनका मापन योग्य लक्ष्य प्राप्त गर्न उत्प्रेरित गर्नुपर्छ। आजको भू अर्थ राजनीतिको युगमा नेपालले आफ्नो भू राजनीतिक अवस्थितिलाई बजारसँग, स्रोतलाई प्रविधिसँग र कूटनीतिलाई समृद्धिसँग जोड्न आर्थिक कूटनीति दुई प्रभावकारी उपकरण बन्न सक्छ।
4: युवाको सपना राष्ट्रको समृद्धि सौभाग्यवालीको विचार नागरिक दैनिकले छापेको छ। हामी युवालाई विदेश पठाएर गर्व गर्ने होइन, आफ्नै भूमिमा विश्वस्तरीय कम्पनी जन्माउने राष्ट्र बन्नुपर्छ। नेपाली श्रम मात्र होइन, प्रविधि उत्पादन सेवा र विचार पनि निर्यात हुनुपर्छ। यही बाटोले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी र दिगो बनाउनेछ। स्टार्टअपमा लगानी गर्नु भनेको एउटा कम्पनीमा लगानी गर्नु होइन, नेपालको भविष्यमा लगानी गर्नु हो। आजको पुस्ताले एउटा ऐतिहासिक निर्णय गर्नुपर्छ। रोजगारी खोज्ने नेपाल होइन, रोजगारी सिर्जना गर्ने नेपाल बनाऊ। यही सोचले आत्मनिर्भर अर्थतन्त्र, समृद्ध समाज र विकसित नेपालको जग बसाल्नेछ। स्टार्टअप अब विकल्प होइन, नेपालको राष्ट्रिय आवश्यकता हो। आउनुहोस् सबै मिलेर यस्तो नेपाल बनाऊ जहाँ युवाको सपना विदेशमा होइन, आफ्नै मातृभूमिमा साकार होस्।
3: निराशाको निशा र आत्मदाहमा निमग्न समाज शीर्षकमा राजन कुइकेलको विचार हिमालय टाइम्समा छापिएको छ। अधिकांश मानिस घर परिवार समाज आर्थिक अवस्था लाज सेवाको अभाव वा रोगबारे जानकारी नहुँदा उपचारसम्म पुग्दैनन्। त्यसले मानसिक स्वास्थ्यलाई व्यक्तिगत कमजोरी नठानी स्वास्थ्यको अभिन्न हिस्सा मान्न जरूरी छ। मानसिक स्वास्थ्य सेवाको पहुँच स्थानीय तहसम्म विस्तार गर्ने, विद्यालय र विश्वविद्यालयमा नियमित मनोपरामर्श सेवा उपलब्ध गराउने, कार्यस्थलमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, परिवारभित्र खुलेर संवाद गर्ने संस्कृतिको विकास गर्दै सचेतना जगाउन सकिन्छ।
4: प्रकाश भण्डारीले लेख्नु भएको वित्तीय अपराध नियन्त्रण सार्वजनिक निजी सूचना साझेदारीको साइनो शीर्षकको विचार अभियान दैनिकले छापेको छ। सूचना साझेदारीलाई प्रतिस्पर्धाको विषय होइन, राष्ट्रिय हितको विषयका रूपमा स्वीकार गर्न सकियो भने वित्तीय अपराध नियन्त्रणमा नेपालले उल्लेखनीय सफलता हासिल गर्न सक्छ र यसले नेपालको वित्तीय प्रणालीलाई सुरक्षित र सक्षम बनाउँदै अन्तर्राष्ट्रिय जगतमा समेत अझ बढी विश्वसनीय र भरपर्दो बनाउनेछ।
3: हस्त अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083 80384, 98436739।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: समुदायको आवाज।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।

0: मेरो सन्देश के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्ती हुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
0: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सम्पूर्ण जेन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, व्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जेन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, व्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी, गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9855063444, 9855063656।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 9841120740।

0: दमौली एफएम 94.2 मेगाहर्ज को प्रस्तुति यो हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज ब्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष प्रेम प्रकाश भट्टराईज्यू हाम्रो साथमा हुनुहुन्छ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
1: धन्यवाद प्रतापजी।
0: के छ सर, अवतरण दिवस पनि आउँदैछ।
1: यो गुरु पूर्णिमा भनेको अब हाम्रो लागि विशेष गरेर ब्यास नगरपालिका का बासिन्दालाई विशेष गरेर यो गुरु पूर्णिमासँग हाम्रो अत्यन्त घनिष्ठ सम्बन्ध छ। किनभने महर्षि वेदव्यास जुन ठाउँमा जन्मिनुभयो शास्त्रीय भाषामा भन्दा उहाँ अवतरित हुनुभयो, त्यसले गर्दाखेरि पनि त्यही माटोमा, यही माटोका सबै हामी यही माटो मुनि मिल्नु छ, मृत भस्म नबन्दैमा झिल्को भइकन बोल्नु छ भन्ने यो सिद्धान्त अनुसार हामी अगाडि बढ्नुपर्नेछ। किनभने महर्षि वेदव्यासलाई जुन माटोले जन्मायो हामी पनि त्यही माटोका सन्तति हौ।
0: यस वर्ष व्यास अवतरण दिवस तथा गुरु पूर्णिमालाई अघिल्लो वर्षहरूमा भन्दा अलिकति फरक तरिकाले मनाउने र भव्य रूपमा मनाउने भन्ने हामीले सुनेका छौँ, यसबारेमा बताइदिनुहोस् न।
1: निश्चय नै हो, किनभने महर्षि वेदव्यासको जुन योगदान छ हाम्रो संस्कृत वाङ्मय अथवा वैदिक वाङ्मयको क्षेत्रमा महर्षि वेदव्यासको जुन योगदान छ, त्यो योगदान अनुसारको यो ठामको विकास अथवा यसको भौतिक विकासको गति भएन। त्यस कारणले पनि अलिकति महर्षि वेदव्यासको व्यक्तित्व, उहाँले उहाँका योगदान अथवा उहाँ त दैवी शक्ति हो, व्यक्ति होइन, दैवी शक्ति हो, उहाँका कृतित्वहरूको बारेमा अलिकति व्यापक बनाउनु पर्ने भएको हुनाले यो वर्ष अलि हामीले त्रिदिवसीय भनेर 3 दिनलाई महर्षि वेदव्याससँग जोडेर कार्यक्रमहरू गर्न खोजिएको हो। महर्षि वेदव्यास भनेको पूर्वीय धर्म दर्शनका धरोहर, अब जहाँसम्म लाग्छ महर्षि वेदव्यास बराबरको एउटा काव्य साधना गर्ने आफ्नो शक्ति अहिलेसम्म जन्मिया छैन।
0: महर्षि वेदव्यासको जन्म पनि अलिकति हो सक्छ र यहाँ कतिौँ अवतारको रूपमा अवतरण हुनुभयो, उहाँको जन्मको बारेमा अलिकति बताइदिनुहोस्।
1: ठिक छ, धन्यवाद प्रताप सर। अब महर्षि वेदव्यास भनेको यो हाम्रो शास्त्र अनुसार पनि वैदिक सनातन अथवा हिन्दू भनौँ, सरल भाषामा भन्दा हिन्दू धर्म अनुसार उहाँ चाहिँ भगवान विष्णुको अवतार हो, अंश हो, र उहाँ 17 अवतार हो। अब यसरी अहिलेसम्मको जब यो सृष्टिको जुन क्रम चल्यो त्यसपछिको हिसाब जुन गणना गरिन्छ त्यो गणना गर्ने क्रममा 28 महर्षि वेदव्यास यो ठाउँमा अवतरित हुनुभएको अथवा जन्मिनुभएको, किनभने 27 व्यास भारतका विभिन्न भूखण्डमा उहाँहरूको अवतार भयो, तर नेपालको यो दमौली भनेको जुन ठाम हामीले अहिले महर्षि वेदव्यासको जुन जन्म अथवा जन्मथल भनेर मानेका छौँ त्यो 28 महर्षि वेदव्यासको थलो हो। यो अरू चाहिँ धेरै ठाउँमा भएका छन् अरू व्यासहरू।
0: यो 28 अवतार अन्तिम अवतार हो कि योभन्दा पछि पनि अवतरण हुनुभएको छ?
1: अवतार त यसो छ, अहिलेको 28 हो, अनि त्यसपछि फेरि दोहोरिने क्रमहरू पहिलो दोस्रो तेस्रो यसरी फेरि हुन्छ। यो कलियुग, हाम्रो युग वर्णन अनुसार कलियुगमा भगवान वेद व्यासको 28 अवतार दमौलिया भएको भन्ने शास्त्र प्रमाणहरू छन्। त्यसैको आधारमा यो दमौलीलाई हामीले अलिकति व्यापक रूपमा यसलाई चिनाउनको लागि, किनभने यसको महत्त्व जुन छ, यसको ऐतिहासिकपन, यसको पुरातात्विक महत्त्व, सो शास्त्रीय महत्त्व जति छ त्यो अनुसारको प्रचार प्रसार हुन सकेन। त्यस कारणले विगत वर्षहरूमा भन्दा यो वर्ष अलिकति भिन्नै रूपले अलि लामो समय अथवा 3 दिनको कार्यक्रमहरू गर्न खोजिएको।
0: 3 दिने कार्यक्रममा धार्मिक प्रवचन, वक्तित्व कला प्रतियोगिता र मूल समारोहलाई विशेष प्राथमिकता दिनुको चाहिँ उद्देश्य चाहिँ के हो सर?
1: यसो अब वक्तित्व कला भनेको अब यो बहु के भन्दा धेरै पक्षलाई समेट्न, विद्यार्थीहरूलाई पनि समाटौँ, किनभने हाम्रो संरचना त अब यस्तै किसिमको विविधतायुक्त छ, त्यसमा

0: अनि अर्को चाहिँ वक्तृत्वकला एउटा भयो, एउटा अर्को चाहिँ के छ भने संस्कृत भाषामा कविता लेख रचना वाचन छ भोलि
1: भनेको 11 गते,
0: 11 गते
1: हजुर
0: भोलि छ। त्यो भोलिको चाहिँ संस्कृत भाषामा किन त भन्दाखेरि अब अहिले म के अरे महर्षि वेदव्यासको जुन युग थियो त्यति बेला चाहिँ देववाणीको रूपमा संस्कृत भाषा नै प्रचलनमा थियो, त्यस कारणले पनि संस्कृत भाषामा महर्षि वेदव्यासले लेखेका समग्र कृतिहरू संस्कृतमा लेखिएका छन्। त्यस कारणले यो संस्कृत भाषाको पनि अलिकति उजागर गर्नुपर्छ, अलिकति त्यसबारेमा पनि विद्यार्थीहरूको चाहिँ पहुँच बढाउँदै लानुपर्छ भन्ने उद्देश्यले विद्यार्थीहरूलाई संस्कृत भाषामा लेख रचना गर्ने एउटा अभ्यासको थालनी गरिएको यो दोस्रो कुरो हो। अनि त्यसपछि गएर अन्तिम बाटो जुन अवतरित दिन अथवा जो जन्मिएको मुख्य दिन भनेको 13 गते हो, त्यो 13 गते त विश्वभरिका वैदिक सनातन धर्मभित्र आबद्ध जति छन् उहाँहरू सबैको लागि महर्षि वेदव्यास पूज्य एउटा दैवी शक्ति हो।
1: स्वामी कल्याण मित्रको प्रदर्शन कार्यक्रम राख्नुभएको छ, यसले कस्तो सन्देश दिने अपेक्षा गर्नुभएको छ?
0: अब यो हाम्रो व्यास गुफा अथवा भनौँ न व्यास क्षेत्र शिव पाञ्जन विकास कोष, व्यास गुफा भनेको एउटै पेरो अहिले देख्दाखेरिको पहिचानको लागि दुईवटा संस्था जस्तो देखियो भने आखिर एउटै हो। र व्यास गुफा भनेको एउटा ऋषि महर्षिहरूको तपोभूमि, तपस्या गर्ने शक्ति आर्जन गर्ने ठाउँ हो। त्यस कारणले जो अहिलेको जो हामीले भोलिको लागि प्रमुख अतिथि भनेर जसलाई ल्याएछौँ उहाँ चाहिँ के भन्दा एउटा ऋषि महर्षिको चाहिँ प्रतिनिधि पात्रको रूपमा उहाँले चाहिँ त्यसको भूमिका निर्वाह गर्ने अनि व्याससँग सम्बन्धित प्रवचनहरू गर्ने भन्ने उद्देश्यले उहाँलाई भोलिको चाहिँ कार्यक्रमको हामीले अतिथिको रूपमा, मुख्य अतिथिको रूपमा चयन गरेका हौँ।
1: वेद व्यास जन्मभूमि भनेर, महर्षि वेद व्यासको जन्मभूमि भनेर हामी यो व्यासनगर क्षेत्रलाई लिने गर्छौँ। विशेष गरेर अब यहाँ यो युवा पुस्ता, अहिलेको चाहिँ युवा पुस्तालाई महर्षि वेद व्याससँग जोड्ने र उहाँहरूलाई चाहिँ वेद व्यासको चाहिँ बारेमा जानकारी गराउने उद्देश्यले यो वक्तित्व कला प्रतियोगिता आयोजना गरिएको छ। त्यस्तै अन्य चाहिँ यहाँहरूले कस्ता कस्ता कार्यक्रमहरू अरू बेलामा पनि गर्ने गर्नुभएको छ जहाँ युवा पुस्तालाई वेद व्याससँग जोड्नको लागि?
0: धन्यवाद। अब युवा पुस्ता भनेको यो भोलिको यो मुलुकको माने जनशक्ति, मुख्य जनशक्ति हो। त्यस कारणले पनि युवा शक्तिहरूलाई हामीले अलिकति उपेक्षा गऱ्यौँ अथवा हाम्रा हरेक गतिविधिमा जोड्न सकिएन भने भोलिको समाज त्यसबाट भनौँ न महर्षि वेदव्यास को बारेमा जो अनभिज्ञ रहन्छ त्यसले गर्दाखेरि अब धेरै कुराहरूमा चाहिँ ठगिन्छ भोलिको पुस्ता। त्यस कारणले पनि हामीले विद्यार्थीहरूलाई अथवा युवा पुस्ताहरूलाई अग्रसर गराउनु पर्छ भन्ने एउटा मान्यता राखेर बेला बखतमा अब के अरे प्रतियोगितात्मक कार्यक्रमहरू अथवा कविताहरू वाचन जस्तो कहिले कहीँ भजन कीर्तन, अब भोलि नै छ भजन कीर्तन प्रतियोगिता, भोलि पनि छ भजन कीर्तन प्रतियोगिता, अब महर्षि वेदव्याससँगै सम्बन्धित भएर भजन कीर्तनहरू गरिने खालको कार्यक्रम छ। र अनि त्योभन्दा बाहेक महर्षि वेदव्यासको योगदानलाई बुझाउनको लागि जस्तो हाम्रो काशीनाथ गुरु, श्रद्धेय गुरु काशीनाथ हुनुहुन्छ, उहाँले एउटा चाहिँ पुस्तकै बनाएर, कृति नै बनाएर अहिलेका त व्यास नगरपालिकाभित्रका हरेक विद्यालयहरूमा त्यो एउटा पाठ्यक्रममा, ऐच्छिक पाठ्यक्रमको रूपमा राखेर, पाठ्य पुस्तकको रूपमा राखेर पठन पाठन गर्ने पनि चलन छ। त्यस कारणले यसरी महर्षि वेदव्यासको बारेमा, योगदानको बारेमा विद्यार्थीहरू लाई जोड्नको लागि यिनै प्रतियोगितात्मक कार्यक्रमहरू भयो अनि पाठ्य पुस्तकको रूपमा समावेश गरेर पनि त्यहाँबाट केही कुरा सिकुन् भन्ने उद्देश्यले आयोजना गरिएका यस्तै कार्यक्रमहरू हुन्।
1: महर्षि वेदव्यासलाई विश्व सामु चिनाउने उद्देश्यले 108 फुटको अग्लो शालिक, वेदव्यासको चाहिँ शालिक निर्माण गर्ने कार्यक्रम थालनी भइसकेको छ, तर यसले पूर्ण रूप लिन सकेको छैन, अहिले अवस्था के छ?
0: धन्यवाद प्रताप सर। महर्षि वेदव्यास भनेको पूर्वीय हाम्रो धर्म संस्कृतिको धरोहर, एउटा दैवी शक्ति पनि हो।

0: र महर्षि वेदव्यासको एउटा पहिचानको लागि भनेर अहिलेसम्म संसारभरि अरूका जसका बुद्धका मूर्तिहरू बनाएका छन्, त्यो एउटा प्रतिस्पर्धाकै रूपमा गएका छन्, भगवान् शिवका बारेमा बनेका छन् विभिन्न ठाउँमा, र यो महर्षि वेदव्यास नै जन्मिएको ठाउँमा महर्षि वेदव्यासलाई 108 फुटको मूर्तिको माध्यमबाट अरू चाहिँ उहाँको त्यो शक्तिलाई अथवा उहाँको योगदानलाई उजागर गर्ने उद्देश्यले यो बनाइएको हो। अब 108 किन त भनेपछि 108 अङ्कलाई माङ्गलिक अङ्क भनेर मानिन्छ र मङ्गलकारक अङ्क भनेर मानिन्छ, त्यस कारणले आयोजना गरिएको हो, सुरु गरिएको हो। तर अब अहिले समय परिस्थिति के भन्दा नेपालमा मात्र नभएर अब अन्तर्राष्ट्रिय जगतमा पनि अलि त्यही एउटा मन्दी आर्थिक मन्दीका का प्रभाव हाम्रो यहाँ पनि परेको छ। त्यसो भन्दाखेरि यो तत्काल त्यति सहज रूपमा सफल हुन सकेको छैन, पूर्ण आकारको बन्न सकेको छैन, प्रारम्भ भयो, निर्माणाधीन अवस्थामा छ।
1: व्यास क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको गन्तव्य बनाउन कसले दीर्घकालीन रूपमा के कस्ता योजनाहरू अरू नयाँ योजनाहरू सारेको छ?
0: धन्यवाद प्रताप सर। यो महर्षि वेदव्यास भनेको अन्तर्राष्ट्रिय एउटा दैवी शक्ति हो र महर्षि वेदव्यासलाई संसारभरि फैलाउनको लागि उहाँको चाहिँ एउटा चाहिँ योगदानको बारेमा बाहिर उजागर गर्नको लागि व्यास क्षेत्र विकास कोषले, व्यास क्षेत्र शिव पाञ्चन विकास कोषले सर्वप्रथम त व्यास जन्मिएको ठाउँमा एउटा गुरु योजना बनाएको छ, गुरु योजना बनाएको छ। त्यो गुरु योजना अलिक बढी नै लागतमा त्यो सम्पन्न गर्नुपर्ने खालको गुरु योजना छ, त्यस कारणले पनि यो चाहिँ अलिकति समयभित्रै सिद्ध्याउनको लागि जो हाम्रो लक्ष्य थियो लक्ष्य अनुसार नै सम्पन्न गर्नको लागि अलि समस्या भएको, अलिकति धेरै नै ठुलो रकमहरू अहिलेको हिसाबले त अरबै रुपियाँ लाग्ने खालको योजना छ, त्यसले गर्दाखेरि अलिक समस्या भएको छ यति बेला।
1: महर्षि वेदव्यासको जन्मथलो जुन पाञ्चायन क्षेत्र जसलाई हामीले पाञ्चायन क्षेत्र भनेर चाहिँ भन्ने गर्छौँ, यो तनहुँको मात्रै नभइकन समग्र नेपालको र विश्वकै एउटा ऐतिहासिक स्थल हो। तर यो हामीले चाहिँ सम्बन्धित निकाय ठाउँमा निकायसम्म पुर्याउन नसकेको हो या राज्यले यसको महत्त्व नबुझेको, यसमा तपाईँ के भन्नुहुन्छ?
0: एकदम ठिक हो, हामीले यसो छ हाम्रो ठाउँबाट गर्ने कुराहरूमा हामी लागि नै राखेका छौँ, यसलाई विश्वव्यापी होइन राष्ट्रव्यापी त्योभन्दा पनि त्यसको सीमाभन्दा बाहिर विश्वव्यापी बनाउने कुरामा केही प्रयासहरू भएको छन्। जस्तै उदाहरणको लागि भनौँ, काशीनाथ गुरु उहाँको अमेरिका आउने जाने बेला बेलाबद्दमा भइरहन्छ र त्यहाँ जाँदा पनि त्यहाँका संस्थाहरूसँग त्यहाँका अलिकति प्राज्ञिक अलिकति त्यो लेभलका व्यक्तिहरूसँग बसेर यसलाई अन्तर्राष्ट्रियकरण गर्ने कुरामा उहाँले धेरै नै योगदान गर्नुभएको छ, तर परिणाम नदेखेको हुनाले होइन अब त्यो गरेको कुरो चाहिँ होइन बाहिर चाहिँ देखिया छैन आफ्नो ठाउँमा छ। र वास्तवमा महर्षि वेदव्यास भनेको यो विश्वकै लागि एउटा आदर्शको एउटा चाहिँ शक्तिको स्रोत हो, किनभने अहिले जतिहरू जति कृतिहरू विभिन्न भाषाहरूमा जे बनेका छन् वास्तवमा त्यो महर्षि वेदव्यासले लेखेको जुन ग्रन्थ छन् सुरुका ग्रन्थहरू तिनै ग्रन्थबाट विभिन्न भाषामा अनुदित भएर ती भावहरूलाई आफ्नो भाषामा ढालेर हरेक संसारका हरेक व्यक्तिहरूले अथवा संस्थाहरूले त्यसरी आफ्नो पनमा लर उनीहरूले आफ्नो बनाउने प्रयास गरेको देखिन्छ। त्यस कारणले पनि महर्षि वेदव्यासको एउटा जो जहाँ भनिन्छ महर्षि वेदव्यास लेखेको उसमा चाहिँ धर्म अर्थ काम मोक्ष यो चारवटा मूल कुराहरू हुन्छन्, यो चारवटा मूल कुराहरूमध्येमा विश्वका अरू भाषा अरू धर्मावलम्बीहरूले पनि यिनै कुरालाई आफआफ्नो हिसाबले आफआफ्नो शैलीमा व्याख्या गरेका छन् र यसलाई हामीले महर्षि वेदव्यासको जुन माने उहाँको जुन उचाइ छ त्यसलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउन सकियो भने र यो क्षेत्र महर्षि वेदव्यास जन्मेको क्षेत्रलाई एउटा पर्यटकीय एउटा चाहिँ गन्तव्य स्थलको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा यसलाई अगाडि बढाउन सकियो भने निश्चय नै यो केवल दमौलीको अथवा गण्डकी अञ्चल नेपालको मात्र होइन मुलुकै के अरे विश्वकै लागि पनि यो एउटा उदाहरणीय बन्छ र यो मुलुकको लागि त एउटा आर्थिक उपलब्धि गर्ने एउटा चाहिँ राम्रो स्रोत बन्छ यो धार्मिक पर्यटनको माध्यमबाट।
1: व्यास क्षेत्रको संरक्षण पूर्वाधार विकास र प्रचार प्रसारमा अहिले मुख्य चुनौतीहरू चाहिँ यहाँहरूले के मान्नुभएको छ?
0: महर्षि वेद व्यासको प्रचार प्रसारमा सबैभन्दा ठुलो चुनौती कमसे कम नागरिकहरूले यसलाई अपनत्व नलिएको, किनभने उयो भनिन्छ नि हिलैमा भ्याकुतो बस्छ हिलैमा कमल स्थिति थानले मात्र के गर्नु भिन्नै छ गुणको गति उही यसको स्वाद थाहा नपाउनु त्यो नै सबैभन्दा ठुलो यसको चुनौती हो अहिलेको यो युगको।
1: सङ्घ प्रदेश र स्थानीय सरकारबाट व्यास क्षेत्रको विकासका लागि अपेक्षित सहयोग पाउनु भएको छ कि छैन के छ?
0: अपेक्षित सहयोग चाहिँ जति हामीले अपेक्षा गरेका छौँ त्यो अनुसारको उपलब्ध भएको छैन। सङ्घले पनि लगानी गरेर छैन भन्न मिल्दैन र प्रदेशले पनि लगानी गरेको छ तर के भन्दाखेरि हाम्रो योजनै ठुलो बृहत् योजना भएको हुनाले त्यो अनुरूपको यो के अरे त्यहाँ लगानी नभएको हुनाले अलि समस्या परेको छ आर्थिक कारणले। महर्षि के अरे नगरपालिकाले त सुरु नै गरेको नै नगरपालिकाले गरेको हो, त्यसो हुँदा अब नगरपालिकाले मात्रै भन्दा पनि यो चाहिँ सङ्घीय यो सङ्घीय सरकार जोड नजोडिँदासम्म यो जुन हाम्रो लक्ष्य छ लक्ष्य अनुसारको यसका निर्माणका विभिन्न संरचनाहरू छन् मास्टर प्लान अनुसारको त्यो अनुसार पुरा हुन नसक्ने त्यो वास्तवमा हो।
1: जस्तै यो एउटा तनहुँकै केन्द्रमा रहेको सदरमुकाममा अवस्थित महर्षि वेदव्यासको अवतरण भूमि यसको विकासमा 10 चाहिँ स्थानीय पालिकाहरू छन्, यहाँ पालिकाहरूबाट कतिको सहयोग पाउनुभएको छ?
0: यसो छ प्रताप सर, अब यो विगतमा हामीले 2076 एउटा यज्ञ पनि गऱ्यौँ, यज्ञमा लगभग 3 करोड रुपियाँ हामीले उठायौँ पनि जो अहिलेको संरचना त्यो प्याडेस्टल भनौँ त्यो बेस जुन अहिलेको बनेको छ र त्यसमा त्यही रकम मध्येको रकम त्यही पनि खर्च भएको छ तर अलिकति परिस्थिति दुर्भाग्यवश के भनौँ भने त्यति बेला जसले एकदम सहयोग गर्ने भनेर जुन वचनबद्ध भए त्यो सहयोग गर्ने कुरामा त्यो बेलाको जुन मनोबल थियो त्यसपछिको निरन्तरता भएन।
1: त्यो कसले हो त्यस्तो चाहिँ सहयोग गर्ने भनेर
0: पालिकाहरूबाट जुन प्रकारको आएको थियो त्यो प्रकारको निरन्तर जुन गर्नुपर्ने उहाँहरूको जुन किनभने यो व्यास नगरपालिकाको मात्रै हो भन्ने जस्तो सङ्कीर्ण सोचाइबाट हेरेर हो कि जस्तो लाग्छ, नभए हुँदै वास्तवमा 10 पालिकाले वर्षमा अब यो हाम्रो जिल्लाकै हो राष्ट्रकै निम्ति हो भनेर सोच्ने हो भने त यो त्यति के अरे चाहिँ अप्ठ्यारो हुँदैन त्यो योजना पुरा गर्नको लागि, तर त्यो खालको वातावरण बनिरहेको छ।
1: यो नबन्नुको कारण चाहिँ के मान्नुहुन्छ?
0: त्यही त नबन्नुको कारण के भन्दाखेरि सबैले त्यो आफ्नै सेरोफेरो आफ्नै एउटा यसको सीमा भूगोल जुन विभाजन छ त्यो विभाजनले गर्दा
1: भौगोलिक विभाजन
0: अविभाजनले
1: स्थानीय
0: स्थानीय त किनभने हरेकले आफ्नै ठाउँका होइन पुल पुलेसा बाटोघाटो जे छ त्यसैलाई मात्र प्राथमिकता दिने र भोलि यसमा लगानी गर्दाखेरि यसबाट पाइने प्रतिफल होइन
1: यो अघिल्लो आर्थिक वर्षमा छुटिएको बजेट पनि यो खर्च भएन भन्ने
0: एकदम सही कुरो हो। यो अहिलेभन्दा अघिल्लो वर्षको 3 करोड छुटिया थियो, 3 करोड छुटिया थियो अनि जब यहाँ कार्यान्वयन हुने बेला आएको थियो अनि हुने बेला आउने बित्तिकै यो देशमा एउटा चाहिँ के भन्ने जेएनजी विद्रोहको कारणले ती रकमहरू जम्मै यता अब त्यो अर्को अर्को शीर्षकमा खर्च गर्ने गरेर पट्टी भयो, त्यस कारण त्यो 3 करोड त्यसरी गयो।
1: अहिलेको अवस्था के छ?
0: अहिलेको
1: चाहिँ आर्थिक वर्षमा
0: अहिलेको यो अवस्थामा सुनाइ छ, अब आधिकारिक रूपमा हामीसँग कागजात आएको छैन, 4 करोड चाहिँ यो वर्ष परेको छ भन्ने सुनिया छ। जुन स्रोतबाट आएको भए पनि त्यसको लागि संस्था आभार व्यक्त गर्दछ।
1: गुरु शिष्य परम्परा र वैदिक संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमको भूमिका महत्त्वपूर्ण हुन्छ जुन यहाँ चलिरहेको छ, जस्तै यो गुरु पूर्णिमा, यसलाई यहाँले कसरी हेर्नुभएको छ?
0: गुरु पूर्णिमा त अब हामी हामीले हेर्दाखेरि वास्तवमा चाहिँ एउटा पूर्वीय हाम्रो दर्शनले त गुरु बिनाको त संसार अँध्यारो हुन्छ, यद्यपि पश्चिमाहरूले पनि त्यही अनुसारको आफ्नै हिसाबले व्याख्या गर्दा हुन् त आफ्नो ठाउँमा छ, र हामी त गुरु पूर्णिमा भनेको त गुरुप्रतिको एउटा कृतज्ञता ज्ञापन गर्ने हो, किनभने गुरु जो हामी जे गर्छौँ जे सिकाइ हामीले जीवनमा सिक्यौँ गुरुबाट अथवा कतिपय गुरुकुलीय हिसाबले सिक्यौँ, कतिपय आधुनिक हिसाबले विभिन्न प्रकारका संरचनाहरू विद्यालयका बनेका छन् अनि त्यसबाट सिक्यौँ, जारी सिके पनि आखिर गुरुकै मुखबाट सिकेका छौँ। त्यसैले अब यो गुरुकुलीय जुन पद्धतिको जुन विकास पहिला जुन थियो त्यो अनुसारको अहिले बिस्तारै त्यो एकदम लोपै हुने अवस्थामा छ, किनभने अब यसमा चाहिँ अब बाहिरी शक्तिहरूको बाहिरी मुलुकहरूको पनि प्रभाव
1: है
0: बढी भएको हुनाले हामीहरू त्यो हाम्रो अहिलेको जुन एउटा आचार विचार एउटा निष्ठा भन्ने हुन्छ जुन त्यो सबै कुराहरू लोप भएर गइसकेका हुनाले पनि समाज आधुनिक भए भने छ अत्याधुनिक भए भने छ तर अधोगतितिर गइरहेको छ। हाम्रो यो गुरुकुलीय पद्धतिको हिसाबले हेर्ने हो भने त म त त्यसो भन्छु।
1: त्यस्तै व्यास क्षेत्रलाई विश्व समुदायमा चिनाउनको निम्ति डिजिटल प्रचार प्रसार जस्तै अब डकुमेन्ट्रीहरू चाहिँ बनाउने यहाँका चाहिँ कुराहरूलाई लिएर अनि त्यसपछि व्यासको चाहिँ जन्मिएको चाहिँ जुन अवस्था छ अवतरणको अवस्था त्यसलाई चाहिँ एउटा कथाको रूपमा पुस्तकहरू तयार गर्ने यस्ता कामहरू भएका छन् कि छैनन्?
0: प्रताप सर एकदम भएको छ। एउटा डकुमेन्ट्री अब त्यो नगरपालिकाको लगानी छ आर्थिक लगानी थोरै ठुलो होइन थोरै लगभग त्यही 40,000 रुपियाँ अलिक पहिल्यै भयो 10 वर्ष पहिले भएको हो त्यो लगानीमा काशीनाथ गुरुको सक्रियतामा अलिकति त्यो डकुमेन्ट्री तयार पनि भएको छ। त्यति बेला देखाइयो एउटा दुईवटा यहाँ वर्षे पछि जुन महोत्सव हुन्छन् त्यो एउटा महोत्सवमा त मैले पनि हेरे हो है अनि त्यसपछि त्यसले निरन्तरता पाएन। त्यो डकुमेन्ट्री छ डकुमेन्ट्री पुस्तकमा रहेको विद्या होइन भने जस्तै त्यो वास्तवमा
1: त्यो त्यसलाई चाहिँ प्रचार प्रसारमा ल्याइएको छैन।
0: जति आउनुपर्ने त्यो अनुसार आएन बनेको छ डकुमेन्ट्री एकदम बनेको छ।
1: व्यास क्षेत्रसँग सम्बन्धित भौतिक संरचना तथा धार्मिक सम्पदाको संरक्षणमा यो आगामी कुनै त्यस्तो योजना बनाउनु भएको छ?
0: अब यो त त्यस्तो महर्षि वेदव्यासको जुन बारेको जुन संरक्षण गर्ने अब उहाँको जन्मभूमिको बारेमा भन्दाखेरि विशेष गरेर यही व्यास हो, किनभने व्यासमा व्यास भन्ने बित्तिकै पनि पराशर पनि जोडिन्छ, पराशर सँगसँगै सत्यवती पनि जोडिन्छ, किनभने एउटा पारिवारिक सम्बन्धले पनि जोडिन्छ। त्यस कारणले
1: पराशर ऋषि बुवा सत्यवती
0: माता भएको हुनाले सत्यवतीको र पराशरहरूको जो यहाँ सेरोफेरोमा जो देखिन्छन् संस्थागत रूपमा जो संरचनाहरू बनेका छन् यिनीहरूको एउटा चाहिँ विकासको लागि अथवा भौतिक विकास र यिनीहरूको वास्तवमा महत्त्व के हो त वेद व्याससँग जोडिएको भनेर त्यो प्रचार प्रसार गर्ने त्यो डकुमेन्ट्री के अरे त्यो उसमा पनि छ। र त्योभन्दा बाहेक त्यो जुन पुस्तकहरू बनेका छन् अहिलेको चाहिँ पाठ्य पुस्तकको रूपमा नै समावेश गरिएको छ तिनीहरूले नि त्यही कुराहरू
1: छाब्दीमा आउने दर्शकहरू एकपटक व्यास मुखा पनि अवलोकन गरेर जाने वातावरण बनाउन सकिँदैन?
0: एकदम हो सकिन्छ, तर यसमा के भन्दाखेरि यो सानो एउटा सानो तल्लो निकाय तल्लो इकाइले मात्रै गरेर यो पर्याप्त हुँदैन, यसलाई अलिक केन्द्रीय तहबाट अलिकति भनौँ न अब जस्तो हो भने गुठी संस्थान नै भयो यस्तो धर्म अथवा धार्मिक क्षेत्र अथवा पुरातात्विक महत्त्वका वस्तुहरूको बारेमा अलिकति उत्खनन गर्ने प्रचार प्रसार गर्ने भनेको एउटा गुठी संस्थान पनि हो अथवा एउटा संस्कृति होइन प्रधान कुनै संस्था होला संस्कृति मन्त्रालय नै छ उनीहरू पनि जोडिएर अलिकति प्रेरणा र प्रोत्साहन गर्ने खालको वातावरण भइदिए हुन्थ्यो त्यो अलि छैन। प्रताप सर म एउटा कुरो के भन्छु भने छाब्दी महाराज चाहिँ महर्षि वेदव्यासको हजुरआमाको नाममा त्यो मत्स्य देवी हुन्थ्यो माछागी देवी हो त्यसरी मानिया छ हजुरआमाको छाब्दी महाराज सत्यवती त स्वयं आमा नै अपरा सर बुवा यसरी तिनवटा त्यसरी जोडिया छ।
1: कार्यक्रममा सहभागी हुन आउने श्रद्धालुका लागि व्यास क्षेत्रको क्षेत्रमा यो व्यवस्थापन सुरक्षा र सुविधाका विषयमा के कस्ता कार्यक्रमहरू छन्?
0: यो वास्तवमा चाहिँ त्यहाँ आउने अथवा भनौँ व्यास क्षेत्रको लागि भनेर जुन आउँछन् उनीहरूको लागि त्यो पर्याप्त जे जस्तो सुविधा अथवा त्यो एउटा अभिलेखीकरण गरेर राख्ने कि आदि कुराहरू जे हुनुपर्ने हो त्यो चाहिँ अहिलेसम्म हामीले हुन सकेका छैनौँ। त्यो त के भन्दाखेरि एउटा निश्चित हामीसँग एउटा समिति सामान्य एउटा चाहिँ नाम त संरक्षण समिति जस्तो छ एउटा विकास कोष होइन, तर त्यो संरक्षण त्यसले मात्रै पर्याप्त हुँदो रहन्छ। एउटा निजी एउटा कर्मचारीको रूपमा अफिस खडा गरेर त्यसलाई बस्ने व्यवस्था भइदियो भने अब त्यो अलिकति केही गर्न सकिन्थ्यो। त्यो खालको वातावरण अलि बनिसकेको छैन। त्यहाँको निर्माणका कामहरू पनि अधुरा क्या भर्खर प्रारम्भिक चरणमा भएको हुनाले पनि त्यो अवस्थासम्मको त्यो पुग्न सकेका छैन। वास्तवमा हुनुपर्ने चाहिँ हो त्यहाँ आएका जो आउँछन् बाहिरबाट पर्यटकीय हिसाबले जो आउँछन् उनीहरूको संरक्षण को लागि पनि एउटा नितान्त त्यहीँ बस्नुपर्ने एउटा कर्मचारीको व्यवस्था हुनुपर्ने, तर त्यो हामीसँग स्रोतकै अभावले पनि गर्न सकिएको छैन। र एउटा अर्को कुरो के भन्दा अब यो वास्तवमा बजारको नजिक छ, प्रशासनको नजिक छ, व्यास क्षेत्र सेवाञ्जन विकास कोषको जुन एरिया भनौँ न, तर त्यो कति भन्न मिल्ने हो असुरक्षित छ।
1: त्यही मैले त्यही कुराहरू गर्दैछु,
0: एकदम असुरक्षित छ। किनभने त्यहाँ अलिकति दुर्व्यसनीहरू होइन जुन छ अलिकति अलि उच्छृङ्खल व्यक्तिहरूको आवागमन बढी भएको हुनाले त्यो अलिकति यो वातावरणमा हाम्रो पहुँच अलि पुगिसकेका छैन।
1: पर्यटकहरू चाहिँ सुरक्षित छैन,
0: अनि सुरक्षित छैनन् भन्नुपर्छ। रात बेखिया अथवा कुनै पनि बेला बाहिरबाट आएको मान्छे आउन सक्छ, त्यति बेला त्यहाँ होइन
1: व्यवस्था राम्रो व्यवस्था
0: छैन। जस्तो हाम्रो धर्मशालाको अवधारणा छ, एउटा विशाल एउटा चाहिँ 80 कोठाको एउटा धर्मशालाको अवधारणा छ। अब ती कुराहरू बन्ने भनेको एउटा स्वप्निम धर्मशाला हुने भएको छ। त्यो कति हो समयपछि बन्ने हो, त्यो नहुँदाखेरि अरू सम्पूर्ण व्यवस्थाहरू अप्ठ्यारो भएको छ त्यसलाई संरक्षणको लागि पनि।
1: अन्त्यमा तनाउवासी देश विदेशमा रहेका श्रद्धालु तथा धर्म प्रेमीहरूलाई यहाँको सन्देश चाहिँ के छ?
0: वास्तवमा यो व्यास जनभूमि दमौली भनेको केवल एउटा व्यास नगरपालिकाको 3 नम्बरको एउटा सानो क्षेत्र हो भनेर नसोचिदिउँ। यो त मुलुककै एउटा गौरवको विषय हो, किनभने व्यास जस्तो एउटा चाहिँ दैवी शक्तिले जुन ठाउँबाट आफ्नो जीवन सुरु गर्नुभयो, अष्ट चिरञ्जीवीभित्र पनि उहाँ पर्नुहुन्छ, जुन जीवन उहाँको सुरु भयो र यसको प्रचार प्रसारको लागि यसको महत्त्वलाई हामीले अलिकति उजागर गरेर व्यापक गर्ने कुरामा सम्पूर्ण अब को सरोकार भन्ने सबै पक्ष यो व्यास क्षेत्रको सरोकारसँग सरोकार भित्र जोडिनको लागि म अनुरोध गर्छु। यो भित्रको एउटा अपनर त मेरै हो, हाम्रै हो, अब यसको विकास निर्माणमा अलिकति हामीले सहयोग गर्नुपर्छ, अगाडि बढाउनुपर्छ भन्ने खालको सोच सबैमा आइदियोस् भनेर म अनुरोध गर्न सक्छु। किनभने यो एउटा सानो क्षेत्र जस्तो हरिद्वार भयो, ऋषिकेश भयो, अब काशी बनारसै भए त्यहाँ गएर हेऱ्यो भने एउटा सटर लिएर 10 जनाको परिवारहरू उनीहरू पालिएका छन्। त्यसले गर्दा हाम्रो त्यो वातावरण त्यो परिवेशमा पुर्याउनको लागि पनि सबैको सहयोग केन्द्रदेखि जिल्लासम्म अथवा स्थानीय निकायसम्मको सबैले एकजुट भएर गरियो भने अवश्यमेव त्यो सम्भव हुन्छ र त्यसलाई त्यसैतर्फ जुट्नको लागि सम्पूर्ण मानव जति सम्पूर्ण मानव जातिलाई अथवा दमौलीवासी मात्र होइन समग्र देशवासी महानुभावहरूलाई म अनुरोध गर्छु एउटा संस्थाको तर्फबाट।
1: धन्यवाद यहाँलाई दमौली संवादमा आएर आफ्ना विचारहरू राखिदिनु भयो। त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। हस्त, अहिले
0: हस्त, धन्यवाद।

0: Sincerely, it's your own Damoli FM 94.2 MHz.
1: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदम चोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: अनि तयो कागज केमा छि वा?
4: अँ झिल्काई, के पर्सनल नम्बर ब्लक लै भि?
5: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसरी आएर ब्लक लै र खलखाई।
3: अनि बैंगरी
5: बैंगरी
3: अँ
5: चर चाहिँ तली ललपर्दी
3: चम ललपर्दी न आफै न मोबाइल नम्बर फेर दिया भए र ब्लक तयाई भिस आफै न ब्याङ्क दे भिनी जानकारी पिन पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल पर्यम
5: सतर्क तना ठगी तब्द क्या जोगिना
6: सिद्धार्थ बैंक क्याले जनहितरी जारी संदेश
7: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
8: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
9: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
8: कुन कुन विषयमा नि?
9: चार वर्षे बीबीएस, बीए र बीएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
8: कक्षा कहिलेदेखि छ?
9: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
10: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
11: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास तिन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आ

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
2: 9856342034।
4: 94.2 दमौली FM समुदायको आवाज।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी
0: तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056525012 056525013।
3: ब्याङ्जी खैमत बिले

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9917-15-098, 9864-0385।
2: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेशन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460403044।

0: छैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60 656।

0: FM 94.2 समुदायको आवाज
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9840611818।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
8: 9560343234।
9: सूचना।
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
9: हाम्रा सेवाहरू
6: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
9: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
9: फोन नम्बर 9828280, 9815104549।
6: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न, त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9914852518 र 9805315332।
0: नाइन्टी फोर पॉइंट टू दमौली एफएम समुदाय को आवाज।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113627, 0635650025।
3: सामाजिक सञ्जालजी छ्यानली झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: परदेशमा जानु भन्दा भाइहरू आफ्नै देशमा केही गर, मायालुहरू साथमा छन्।
1: सही भन्नुभयो दिदी। काल दाई, भाउजू उठाउनुहोस्, म बुढी उठाउँछु।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 49।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहु, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
3: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
3: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
4: ब्यास 3 प्रशासन चोक, दमौली।
5: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि केको टेन्सन लिएर होला, ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखाइकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमोली। फोन नम्बर 9846065102, 9864470480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ बैंक र क्यारे जन हेदरी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्री खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9846040304।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40।
2: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
3: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास्तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
2: ए हो र, सेवा राम्रो हुन्छ त?
3: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
2: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
3: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
4: 9827848448, 9846554595 र 9846011818।
5: अनि तयो कागज केमे छि वा?
6: अह झिल्काई,
5: के पर्सनल नम्बर ब्लक लै वधि?
6: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई।
5: अनि बैंगरी
6: बैंगरी
5: आ
6: चढ चाहिँ तलि ललपर्दी
5: चम ललपर्दी न आफै न मोबाइल नम्बर फेर दिया वधि र ब्लक तयै बिषय आफै न बैंक देबिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
6: सतर्क तना ठगी तब दक्या जोगिना
7: सिद्धार्थ बैंक र क्याले जनहितरी जारी संदेश
8: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840100061, 9066673344।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्। हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9811751760।
12: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
12: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563715 र 9814127040।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त परासर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9058800700,
1: 9460404300।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: यस्तो भयो है,
1: घबरानै पर्यो नि, तर अन्तिममा चाहिँ
2: हेर हेर यो काका भति काममा पुगिसक्यो होला भनेको त अझै गफ गरेर बसिरहेको रहेछ, म आउनु पर्यो हो।
0: एकछिन कान्छी आमा, खानसभाको अन्तिम चरण बाँकी छ।

0: हिमस्टार टीवी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टीवी सिजन पास र एक वर्षको नेट टीवी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टीवी, उही सेलिब्रेशन हर एक जेनरेशन।
1: हिमस्टार फॉर अ कम्प्लिट होम।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
1: हिमस्टार फर अ कम्प्लिट होम।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: Willingo festivity offer. Our pound host 1 वर्ष को 200 Mbps international net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV set up box मात्र रु 1200 प्रति महीना में सर्तहरु लागू होने छन्। छिटो बनेकै Willing।
1: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर्स सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
1: सम्पर्क 9842641633, 9817150898, 9844603385।
3: ब्याङ्की खैमत बिले क्योदी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठगदिरक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
8: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9916664683,
9: 9560443234।
10: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
11: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज ब्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
10: कुन कुन विषयमा नि?
11: 4 वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
10: कक्षा कहिलेदेखि छ?
11: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
12: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज ब्यास 4 दमौली।
13: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: It's a goal!
1: Himstar Gold! हर एक वर्ल्ड कप चाहिए, यो वर्ल्ड कप नहीं करो सेलिब्रेट मिली सब जेनरेशन हिमस्टार टीवी खरीद करना पाउनु होस 32% सम्म को कैशबैक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्ष को नेट टीवी पैक शर्तहरू लागू हुने छन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फॉर अ कम्प्लीट होम
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
3: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: Worldlingo festivity offer अब pound host एक वर्ष को 200 Mbps international net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV set up box मात्र रूप 1200 प्रति महीना में सर्थरु लागू होने चं छिटो बने गई Worldlink।
1: आहा कस्तो राम्रो रंग रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
1: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
3: भोपाल हार्डवेयर ब्यास 4 मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोप्राइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्युमिनियम पाइप पाता स्वदेशी तथा विदेशी रंग नेपाटपको पीपीआर सीपीभीसी पीवीसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरूम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बीपी सप्लायर्स फोन 0565 63 19

0: 27 3 19।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059509080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38 290, 98171 51 760।
5: समुदायको आवाज।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567317319।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554495 र 9846011818।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066373344।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
7: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
7: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई, गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542582000।
8: सामाजिक सञ्जालजी, छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
9: सतर्क तन ठगे तब त क्या जोगिना
10: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
12: बाह्र पनि सकियो अब कुन कलेज रोज्ने होला
13: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त परासर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो
12: कुन कुन विषयमा नि
13: चार वर्षे बिबिएस बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ
12: कक्षा कहिलेदेखि छ
13: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ
14: उत्कृष्ट नतिजा गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई पराशर कलेज व्यासचार दमौली
15: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहु।
0: सम्पर्क 9842641633, 9817150898, 9864603385।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, व्यास्तुई, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यासचार सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
3: सूचना।
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 9828280080, 9815104549।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई, न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 65563715 र 9841120740।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 565 025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक।
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 98 4 65 43 780।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रेखुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
1: 98460403044।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.
3: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
1: भूपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भूपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
5: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
6: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
5: ए हो र, सेवा राम्रो हुन्छ त?
6: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
5: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
6: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
7: 98 27 18 48 48, 98 46 55 54 95 र 98 4 60 11 800 18।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
9: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
10: ए हो, म त त्यतैतिर लागे कान्छा।
9: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 9742-82-0000।
11: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना।
12: सतर्क तन ठगे तब त क्या जोगिना।
13: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश।
14: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।
15: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
15: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
15: प्रोपाइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
15: फोन नम्बर 9828-28-0080 9815-10-45-39।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: सामाजिक सञ्जालजी छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्याब घटना तल आपिबै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परिमो
4: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
5: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
5: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
5: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001, 9866373344।
8: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
9: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
8: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
9: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
8: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9805141437।
9: ब्यास 3 प्रशासन चोक, दमौली।
10: दमौली FM 94.2 समुदायको

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मोमो चाउमिन, नखाऊ त्यही मोमो चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मोमो चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465 43780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9856343434।
4: सूचना सूचना सूचना।
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 9828280, 9815104549।
5: 94.2 दमौली एफएम समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9749549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 काली

0: समीची हूँ चौदह के में बोधे लोटी पर दी रो बैंगे ने विवरण पी भी जा मुई खातर खाई हमरो
1: खाई खाई बहु कोई लोटर बढ़ दिलवा
2: आंगी समीजो लोटी पर दी हूँ छामता ही गुदी
1: बढ़ दी आ बढ़ दिवा लोटर खाली पर दिम बा सहीली मैसेज व्हाट्सएप फेसबुक बाइबर खाने बने खाई बिसा खाई मई विश्वास आनन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
3: सतर्कता ठगदीप से क्या बचना
2: सिद्धार्थ बैंक क्यारे जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
5: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
7: दाजुभाइको के को गफगाफ हुँदैछ
5: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
7: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
5: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
7: त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336

0: FM 제안의 토플로 4 메가하츠.
1: 전설아 타임 체크. 에티벨 함보 스튜디오 고 가리마 뉴스고 4 버스.
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हॉस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको प्यारालाइसिस मुख बांगिने एलर्जी छाला रोग का समस्या पुराना रुगाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेशन मानसिक तनाव हातखुट्टा घुडा कुहुना पोल्ने वा झमझमाउने हड्डी खिएर हाड जोड्ने मांसपेशी वा बाथको दुखाई युरिक एसिड बढेको महिनावारीको दुखाई यौन समस्या बाँझोपन मोटोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232

सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोकसारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोकसारथी।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टेक्न्याउँछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईँको पर्खाईको घडीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी टेकमान विष्टको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ हामी यति बेला सामुदायिक रेडियो चलचला एफएम 96.4 मेगाहर्ज लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं तपाईँले हामीलाई लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा zalzalapress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो चलचला सर्च गरेर सुन्न सक्नुहुन्छ भने सामाजिक सञ्जाल फेसबुकमा नेपाली अक्षरमा कार्यक्रम लोक सारथी लेखेर सर्च गर्नुभयो भने त्यहाँबाट पनि अडियो लाइभ प्रसारणमा छौं र यति मात्र होइन तपाईँले हामीलाई देशैभरिका विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्न सक्नुहुन्छ अब म कति पनि ढिला नगरिकन रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलङ्गा प्युठानबाट सुशीला मगर रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भेङ्ग्री प्युठानबाट सन्तोष सुनार रेडियो झोलिनी 104.7 मेगाहर्ज बिजबार प्युठानबाट यमुना धामी रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँची प्रकाश प्युठानी रेडियो मालारानी 95.7 मेगाहर्ज रेडियो निरसिम्मा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सुषमा मल्ल सामुदायिक रेडियो छत्राभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट कृष्ण बस्याल रेडियो कुटुम्बा 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट तिलु राणा भट्टराई रेडियो कपिलवस्तु 104.2 मेगाहर्ज कपिलवस्तुबाट गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट नम्रता नेपालीले साथ दिइरहनु भएको छ तपाईँले रेडियो देवघाट तनहुँको फेसबुक एकाउन्टबाट पनि अडियो लाइभ सुन्दै हुनुहुन्छ दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश सेडाई रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहालपुर बाँकेबाट सुदीप कुमार थारू रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ रेडियो भोटेउडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरुङ रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लाञ्चोक कोसीपारीबाट नकुल घरती रेडियो मौडाखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का रुकुम पश्चिम चौरजहारीकै रेडियो आफ्नो एफएम 90.4 मेगाहर्जबाट हामीलाई साथ मिलिराखेको छ मनिषा डागीको भने रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज ओखलढुङ्गाबाट हामीलाई साथ दिइरहनु भएको छ प्राविधिक साथी विनुमाया राईले भने हामीलाई रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट साथ मिलिराखेको छ खड्गराज बस्नेत आकाशको भने रेडियो मेनस्याम एफएम 103.5 मेगाहर्ज तेह्रथुमबाट शारदा बास्कोटा रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट अनिता रसाइली अन्नुको साथ मिलिराखेको छ भने रेडियो मेनस्याम एफएमबाट रिजु कार्कीले साथ दिइरहनु भएको छ है मैले मलाई हिजो जानकारी गराउनु भएको थियो अब दैनिक रूपमा रेडियो मेनस्याम तेह्रथुमबाट रिजु कार्कीको साथ रहनेछ भनेर जानकारी दिनुभएको थियो उहाँलाई म सम्झिन चाहे र यसै क्रममा रेडियो पर्भु 102.6 मेगाहर्ज लहरी कञ्चनपुरबाट आरजे राज छेत्री रेडियो मनसरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धन बहादुर भण्डारी रेडियो सरोवर 92.5 मेगाहर्ज हेटौडाबाट एलिसा ढुङ्गाना यसै क्रममा रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट जम्बर पुलामी रेडियो
हामीलाई भरोसा रेडियो भरोसा 104.9 मेगाहर्ज दाङ गोराईबाट हामीलाई साथ मिलिराखेको छ। ईश्वरी पुनको भने हामीलाई यति बेला रेडियो मुटकी चुला 93.5 मेगाहर्ज डोल्पाबाट, मंगला कुमारी बुढा रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट, गोरख डागीले साथ दिइरहनु भएको छ। रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोक सारथीको आज हामी बुधबारी बसाईमा छौं र बुधबारी बसाईमा रहेर के गर्छौं कसो गर्छौं तपाईलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईलाई जानकारी गराउँछु। आज बुधबारी बसाईमा हल्का ब्याकग्राउन्ड टुन त बजाउनु होला है प्राविधिक, बुधबारी बसाईमा हामी तपाईसँग रहेर तपाईका नयाँ गीत गाउने प्रतिभालाई स्थान दिनेछौँ। यो क्रममा तपाईँलाई जानकारी गराए, तपाईँलाई गीत गाउन मन छ, नयाँ गीत गाउन चाहनुहुन्छ, 2071 सालदेखि आजसम्मका गीतहरू गाउन पाउनुहुन्छ आजको बसाईमा। विक्रमसम्म 2071 सालदेखि 2083 आजको मितिसम्म आएका गीतहरू गाउनुहोला, जसका लागि 98 68 39 40 फोन डायल गर्नुहोला, 98 68 39 40 फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

हामी गीत राख्ने तयारीमा छौँ। अलिकति प्राविधिक समस्या देखिएको छ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। नयाँ नयाँ गीत गाउनका लागि आउन सक्नुहुन्छ 9868309040 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ, फटाफट फोन डायल गर्नुहोला। नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ, यो कुरा म तपाईँलाई जानकारी गराएँ। के छ गीत रेडी छ र गीत सुन्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ र अब हामी तपाईँसँग कुराकानी गर्छौँ है कुराकानी गर्नका लागि गीत सुनाउनको लागि आउनुहोला भनौँ न अझै होइन यति बेला पहिलो साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट राजु पनिहरू गोर्खा कुन ठाउँबाट राजु अनि यति बेला कुन रेडियोबाट हामीलाई सुन्नुभयो बन्दीपुर एफएमबाट हामीलाई सुन्नुभयो होइन एकदम हामी त सन्चै आरामै छौँ आज कुन गीत गाउनुहुन्छ तपाईँले टेलिफोन सम्पर्कमा आउनु भएको थियो गीतको नाम सुन्न साथ फोन काटिदिनुभयो कार्यक्रमको बारेमा नबुझिकन कृपया फोन डाल्न गरिदिनुहोला म तपाईँलाई आग्रह गर्छु कार्यक्रमको बारेमा बुझ्नु भएको छ मात्रै भने मात्रै फोन डायल गर्नुहोला यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट पञ्चकन्याबाट नाम के भन्नुभयो सुमिता याख्या अनि के छ सुमिता हालखबर तपाईँको एकदम ठिक छ कार्यक्रममा आउनु भएको छ अनि हामीलाई कार्यक्रम सुन्नु भएको छ कुन गीत हो
1: भन्नुहोस्
0: त यो गीत त भर्खरै 2077-78 सालतिर 79 सालतिर आएको हो मजाले गाउन पाउनुहुन्छ यो गीत त कुशल बेलवास र शान्तिश्री परियारको यो नयाँ गीत अन्तर्गत पनि पर्छ यो गाउन पाउनुहुन्छ है हेर्छु मैले मुसार्दै मुसार्दै हातैका पाउँचाले होइन हातैका पौजाले आफ्नो मन परेको मान्छेको फोटो मुसारी मुसारी हेर्न त कम्ता मजा आउँछ होइन तपाईँले त्यसै गर्नुहुन्छ हो ए म त सबैलाई गीत मनपर्छ तपाईँलाई सङ्ग पो मन पर्यो होइन हुन्छ कार्यक्रममा आउनुभयो मिठो गीत गाउनुभयो गीतका लागि धन्यवाद अहिलेका लागि तपाईँलाई बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा सुमिता याख्खा आउनु भएको थियो पञ्चकन्या छथरबाट उहाँसँग कुराकानी गरिसकेका छौँ असाध्यै राम्रो गीत गाउनु भएको छ मैले कुन नम्बर दिएको छु साथीहरूले कुन नम्बरमा फोन गरिरहनु भएको छ कार्यक्रम सुन्नु भएको छैन क्या हो साथीहरूले मैले 9868-6040-40 को नम्बर दिएको छु कतिपय साथीहरूले 9864 को लाइनमा फोन हानिरहनु भएको छ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु फेरि पनि कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गर्न सकेन कृपया कार्यक्रमको बारेमा बुझेर फोन डायल गर्नुहोला तपाईँको फोन काटिनु भएन यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर अब यस्तो छ पारा के गर्ने गाह्रो छ फोन गर्नुहुन्छ अनि कता हराउनुहुन्छ कता हराउनुहुन्छ साथीहरू त्यस्तो त नगर्नु न हो यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
1: हेलो दाई नमस्ते
0: को बोल्नु भयो कहाँबाट
1: म सल्यानबाट रत्न
0: मगर रेडियो भन्दा टाढा गइदिनु ल
1: म सल्यानदेखि रत्न मगर है
0: त्यही त रेडियो भन्दा टाढा गइदिनुहोस् भनेको
1: रेडियो खोलेको छैन दाई है
0: अघि नै खोल्नु भएको थियो अहिले बल्ल बन्द गर्नु भएको छ है रेडियो होइन अनि तपाईँको नाम के भन्नुभयो रत्न के भन्नुभयो
1: रत्न मगर
0: ए रत्न मगर के मगर हो तपाईँ
1: पुन मगर
0: ए पुन मगर अनि के छ सल्यान कुन ठाउँमा हो रत्नको घर
1: सल्यान मेरो कुमार दाँतालीको अनुमतिले अहिले चाहिँ सिद्ध कुमार एकबाट बोलिरहेको
0: छु ए अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई
1: मैले रेडियो मध्य पहाडबाट सुनिरहेको
0: छु रेडियो मध्य पहाड एफएमबाट हामीलाई सुन्दै हुनुहुन्छ होइन अनि कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ
1: ल मैले छिमछिमजी दाईको नयाँ गीत भर्खरै आएको गीत गाउनु थाले
0: लगाउनुहोस् त
1: ल भागो गङ्गा मन्दै छोरी जाना अटकै मन मन्दैन गर्छु पनि माया आयाले जीवन मायाले जीवन गर्छु पनि मेरो मायाले जीवन मायाले जीवन
0: क्यार छौ त नि मायालु मायाले जीवन धान्दैन होइन मायाले जीवन धान्ने भएको भए किन विदेश जानु पर्थ्यो किन पैसा कमाउन जानु पर्थ्यो होइन रतनजी के छ तपाईँ पनि विदेश जाने योजनामा हुनुहुन्छ क्या कुन देशको लागि हो ए मलेसियाको लागि तयारी गरिरहनु भएको छ हुन्छ तपाईँको यात्रा सफल रहोस् त्यहाँ अनुभव बिटोलेर यति नेपालमा आएर केही काम गर्न सक्ने प्रेरणा मिलोस् अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँको नाम हो रतन उहाँले हामीलाई सल्यानबाट फोन गर्नुभएको थियो रेडियो मध्य पहाड एफएमबाट कार्यक्रम सुन्दै कार्यक्रममा फोन गर्नुभएको थियो यति बेला अर्को सहभागी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट रूपाकोटबाट मदिना खातुन के छ मदिना हाल खबर तपाईँको हाम्रो पनि ठिक छ कुन रेडियोबाट हामीलाई सुन्नुभयो मदिनाले रेडियो जलजला कतिको राम्रो टिप छ तपाईँको गाउँ घरतिर रूपाकोटतिर एकदमै राम्रो टिप छ होइन आज कुन गीत गाउनुहुन्छ मदिनाले कस्तो कस्तो खालको गीत गाउनुपर्छ तपाईँलाई जानकारी छ कि छैन ल नयाँ नयाँ गीत गाउनुहोस्

0: নাই মায়া তো দিব নাই মানে তু দিনে হো মেরো মায়া খুশি মনায় খেলাই মায়া কী বনায় খেলাই
1: यति धेरै माया गर्ने मान्छेलाई मायाको कैदी बनायो हैन
0: हजुर
1: मदिना जी न ढाटिकन भन्नुस् त कसको मायाको गई कैदी हुनुभयो तपाई कोही कोहीको त कैदी भइसक्नु भएको छ जस्तो लागिरहेको छ है मलाई ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि के बसाइमा आउनुहोला अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो मदिना उहाँसँग कुराकानी गरिसकेका छौ अब अर्को एउटा गीत राख्छौ तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ

रोकिएपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा आज नयाँ नयाँ गीत गाउन पाइन्छ। 2071 सालदेखि आजसम्मका गीतहरू गाउन पाउनुहुन्छ है। अनि शनिबारीय बसाइमा भने तपाईँले पुराना पुराना लोकगीतहरू गाउन पाउनुहुन्छ। पहिलोचोटि कार्यक्रम सुन्दै गर्दा साथीहरूले लाग्न सक्छ कस्तो नयाँ गीतलाई मात्र पालो दिएको हो र पुरानो गीतलाई पालो नदिने भन्ने लाग्न सक्छ। तर हामीले गीत गाउने बसाई दुई दिन छुट्याएका छौँ। शनिबारीय बसाईमा पुराना पुराना गीत सुन्ने र बुधबारीय बसाईमा नयाँ नयाँ गीत सुन्ने गरी दुई चरणमा हामीले गीत सुन्ने गर्छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। उदयपुरबाट गोरी मगर के छ, कुन रेडियोबाट सुन्नु भयो गोरीले? आफ्नो एफएमबाट हामीलाई सुन्दै हुनुहुन्छ है। अनि गोरीको के छ हालखबर? हाम्रो पनि एकदम ठिक ठाक छ। यति बेला के गर्दै हुनुहुन्छ नि गोरीले? तपाईँहरूको प्रोग्राम सुन्दैछु भन्नुभएको? एकचोटि तपाईँहरू भनिसक्नु भएको थियो अनि हामी सबैको फेरि सचाउन त कति बाटी के गोरी त होइन। गोरी जस्तो बाछी मान्छे त संसारमै कोही छैन होला नि। ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ?

Don't hit it, don't run.

0: आहा, कति राम्रो गीत गाउनुभयो पूर्वीले गीत। यो गीतको बोल के हो, के लेख्यौ भने युट्युबमा आउँछ? बेसी गाईको गोठ होइन? हाम्रो प्राविन मित्रले खोज्नको लागि आग्रह गरे यो गीत। हामी तिनजना अझै दुईजना साथीलाई लिइसकेपछि बेसी गाईको गोठ भन्ने गीत बजाउँला। हुन्छ, फेरि फेरि व्यवसायमा आउनु होला। अहिलेको लागि तपाईँहरूलाई बिदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँको नाम हो गोरी, उहाँसँग कुराकानी गरिसकेका छौँ। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। 9868309940 नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? संगीता सुनार, के छ हालखबर? ठिक छ, अलि टाठो आवाजमा बोल्न मिल्दैन। अनि लाउड स्पिकर गरेपछि कहाँबाट ठुलो आउँछ त नि? ए, लाउड स्पिकर गर्नु भएको छैन। अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई? रेडियो मालागानीबाट सुन्नुभयो है। आज के गर्छौ तपाईँलाई थाहा होला क्यारे? कस्तो गीत गाउने हो थाहा छ? ल, आज कुन गीत गाउनुहुन्छ? हुन्छ, ल सुरु गर्नुहोस्। नखोज है मबाट कहिल्यै टाढा हुन, होइन? आफूलाई मन परेको मान्छेलाई त टाढा पठाउन कसलाई पो मन लाग्छ र, होइन? तपाईँलाई पनि त्यस्तै लाग्यो होइन? न ढाटिकन भन्नु त, तपाईँको मनको मान्छे टाढा हुनुहुन्छ कि हुनुहुन्न? ए, मनको मान्छे नै छैन, न ढाट्नुहोस् क्या, नत्र फेरि तपाईँको मनको मान्छेले कार्यक्रम सुन्दै हुनुहुन्छ भने के भनेको भनेर तपाईँहरूको झगडा पर्ला कि? छैन नि। ल, अब ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। मिठो गीत गाउनुभयो, तपाईँको आवाज पनि उस्तै राम्रो छ, असाध्यै मिठो गीत गाउनुभयो। फेरि फेरिको बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, सरिता सुनार आउनु भएको थियो क्यारे, उहाँसँग कुराकानी गरिसकेका छौँ मालिका गुल्मीबाट। यति बेला अर्को सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? दिलकुमारी मगर सिन्धुलीबाट बोल्दै हुनुहुन्छ है। सिन्धुली कुन ठाउँबाट दिलकुमारी? ए, सल्ले भन्ने ठाउँबाट। अनि कुन रेडियोबाट सुन्नुभयो नि हाम्रो कार्यक्रमलाई?
1: जस्तो लाग्छ।
0: कति मेगाहर्ज भन्नुहोस् त? बिर्सनु भयो नि त्यसरी बिर्सन पाइन्छ र अब सम्झिनुहुन्छ तपाईँको नाम के मगर दिलमाया मगर भन्नुभयो नि दिलकुमारी कि दिलमाया
1: दिलकुमारी
0: मगर दिलकुमारी मगर भन्नुभयो आज दिलकुमारीले कुन गीत गाउनुहुन्छ लगाउनुहोस् भनेपछि वर्तमान हौ भविष्य तिमी नै हुन्छौ अतीत बन्नुहुन्न अतीत नबन्नु भन्नु होइन दिलकुमारीको त्यो को हो त्यस्तो वर्तमान हुने ल ठिक छ कार्यक्रममा आउनुभयो होइन कोही भए पनि अब वर्तमानको मान्छे भविष्यसम्मै जानुपर्छ क्या अरे होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि का बसाइमा आउनु होला अहिलेको लागि बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो दिलकुमारी उहाँसँग कुराकानी गरिसकेका छौँ अब गीत सुन्ने पालो हो क्या अरे गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौँ मामा ओ

0: यो गीत हामीले राखेका थियौँ, अघि नै साथीले गाउनु भएको गीत राख्न खोजेका थियो, तर त्यो गीत लेखेर सर्च गर्दै गर्दाखेरि यो टुन मात्रै आयो, त्यसैले हामी पुरा गीत बजाउन सकेनौँ, त्यसका लागि हामी क्षमा याचना गर्छौँ। र अब हामी तपाईँको फोन कल नै लिन्छौँ, र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? धनकुटाबाट। नाम के भन्नुभयो? निशिका याखा। के छ निशिका याखाको हाल खबर? ठिक छ। के गर्दै हुनुहुन्छ निशिकाले? कतिको खुसी हुनुहुन्छ त लाग्न सफल भएकोमा निशिकाले? ज्यादै खुसी हुनुहुन्छ। कुन रेडियोबाट सुन्नुभयो निशिकाले हामीलाई? लाली गुराँस एफएमबाट सुन्नुभयो। आज कुन गीत गाउनुहुन्छ तपाईँले? लगाउनुहोस्, सुरु गर्नुहोस्। मन पर्यो क्यार्ने हो एकै नजरमा, होइन? मन परेपछि आई लभ यु भन्ने, होइन? मन पराउँछु भन्ने क्या? मन परेपछि मन पराउँछु भन्ने क्या, होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, मिठो तरिकाले गीत गाइदिनु भयो, सोल्ठी बजारमा भन्ने गीत मिठो तरिकाले गाइदिनु भयो। फेरि फेरि कसाईमा आउनु होला, अहिलेको लागि बिदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँले मन पर्यो क्यार्ने हो एकै नजरमा भन्ने सोल्ठी बजारमा भन्ने गीत गाएर जानु भएको छ। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि कमसे कम त फोन लागेको छ कि छैन भन्ने कुरा त ख्याल गरौँ न हौ। यति बेला 9868304040 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। अर्को सहभागी, नमस्ते हजुर। नमस्ते हजुर भन्दै थिए, अब यो फोन गर्ने काट्नेको नम्बर मैले वाचन गर्न नपरोस् है, एउटै नम्बरबाट पटक पटक यस्तो काम चाहिँ नगर्नुहोला। सकिन्छ फोन गरौँ, सकिँदैन सुनेर मात्रै साथ दिनुहोला। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट हजुर? धुरकोट गाउँपालिका वार्ड नम्बर 6 बाट नाम के भन्नुभयो? वर्षा सुनार, होइन? पानीको वर्षा हो? अनि कस्तो वर्षा हो, नाम मात्रै वर्षा हो कि क्या हो? अनि वर्षा सुनारले के गर्दै हुनुहुन्छ वर्षाले? बस्दै कार्यक्रम सुन्दै हुनुहुन्छ। आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? हजुर, ला नयाँ गीत नै गाउने हो, कुन गीत गाउनुहुन्छ? यस्तो भए म किन, लगाउनुहोस् त।
1: राते को थारा तेंक

तिमी बिना लौना नि एकैछिन बाँच्न नि सकिन होइन भनेपछि ऊ बिना बाँच्न गाह्रै रहेछ होइन वर्षा त्यही त नि ऊ बिना बाँच्नै नसकिने फेरि ऊले छोडेर गइरहने होइन हुन्छ कार्यक्रममा आउनुभयो वर्षाले कुन रेडियोबाट सुन्नुभयो हामीलाई रेडियो स्काईबाट सुन्नुभयो ल फेरिको बसाइमा आउनु होला माया चाहिँ नमार्नु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा वर्षा सुनार आउनु भएको थियो असाध्यै राम्रो गीत गाउनुभयो लौ नानी भन्ने गीत गाउनु भएको छ र पालो तपाईँको हो अब एउटा गीत राख्छौँ किनभने अघि नै पनि गीत बजाउन पाइएन अब एउटा गीत राख्छौँ गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौँ तपाईँ भन्ने 9868309040 फोन डायल गर्दै गर्नुहोला हामी भन्ने गीत राख्छौँ गीतपछि फेरि आउँछौँ यो गीत तपाईँको लागि

0: तपाईँलाई फेरि पनि स्वागत छ। यहाँ एउटा नम्बरबाट मिसकल आइराखेको छ, 97011 अनि त्यसपछि 53799 नम्बरबाट मिसकल आइराखेको छ। कृपया जो कोही हुनुहुन्छ कृपया मिसकल गर्ने काम चाहिँ नगर्नु होला। एउटै नम्बरबाट बारम्बार मिसकल आइराखेको छ, यसो गर्दाखेरि अन्य फोन लगाउने साथीहरूलाई चाहिँ समस्या पर्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? जाजरकोटबाट। नाम के भन्नुभयो? के बिका भन्नुभयो? ढाउन्साबिका के भन्नुभयो? अलिक बुझेन। जयन्ता बिका के छ? जयन्ताको हालखबर के छ? तपाईँको हालखबर भनेको ठिक छ। कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ? तपाईँलाई जानकारी छ कि छैन हजुर? ल, आज कुन गीत गाउनुहुन्छ? टेलिफोन सम्पर्कमा आउनु भएको थियो। अब गीत आज कार्यक्रमको बारेमा जानकारी छ कि छैन भन्दाखेरि छ भन्नुहुन्छ, फेरि कुन गीत गाउनुहुन्छ भनेको त फोन काटेर भाग्नुहुन्छ। मैले बारम्बार भनिराखेको छु, कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुहोला। कार्यक्रम गीत गाउन आउँदैन भने सुनेर साथ दिन सकिन्छ क्या, होइन? फोन गरेर अनि झुक्याउने अनि साथीहरूले समस्या पार्ने काम चाहिँ नगर्नुहोला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? ल, आज कार्यक्रममा आउनु भएको छ, कुन गीत गाउनुहुन्छ? ल, गाउनुहोस्। जनाजी बिचार त्यो मुटु, होइन, दुखे पनि यो मुटु कति दुख्छ भन्ने गुनासो, यदि दुखेन भने पनि आज मुटु दुखेनस् किनारे, होइन? जे गरे नि धर्ना दिनु नि भो जुन मायाजीले त, होइन? बिचार त्यो मुटुलाई कस्तो भा होला, हुन्छ? कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनु होला, माया नमार्नु होला, बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा जुन माया आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, 52 मिनट गइसकेको छ, एकजना साथीलाई त लिन्छौ नै। यति बेला साथी हुनुहुन्छ, नमस्ते हजुर। कार्यक्रमको अन्तिम अन्तिमतिर छौ टाइसन जी, धेरै कुराकानी गर्न पाइएन, कुन गीत गाउनुहुन्छ?
1: कार्यक्रमको
0: बारेमा बुझ्नु

मात्रै नयाँ नयाँ पुराना गीत गाउन पाइँदैन होइन? त्यसैले आज अब के छ, नयाँ गीत गाउनुहुन्छ भने गाउनुहोस्, छैन भने विदा गरौँ, के छ भन्नुहोस् त? ल विदा गर्छौँ। टेलिफोन सम्पर्कमा टाइसन आउनु भएको थियो कार्यक्रमको बारेमा, राम्रोसँग सुनेर मात्र आइदिनुहोस् न, कार्यक्रमको बारेमा जानकारी लिएर आइदिनुहोस् क्या होइन। भर्खरै रेडियो खोल्दैछु, कार्यक्रममा आएछ, फोन लगाइहाल्नु पर्यो भनेर हतार हतार फोन नलगाउनुहोस्, मेरो आग्रह है। अब अरू सबैले, कतिपय अब रेडियो प्रस्तुताहरूले भन्नुहुन्छ, ए उठाउनुहोस् मोबाइल फोन, के हेरेर बस्नु भएको, उठाउनुहोस् मोबाइल फोन, डायल गर्नुहोस् भन्दा भन्नुहुन्छ, तर म त्यस्तो भन्दैन, किनभने कार्यक्रममा सहभागिता जनाउनु अथवा कार्यक्रममा फोन गर्नु मात्र ठुलो कुरा होइन, कार्यक्रमलाई ध्यान दिएर सुन्नु, कार्यक्रमलाई बुझ्नु, अनि कार्यक्रमलाई बुझिसक्दाखेरि ला यो चाहिँ यो कार्यक्रममा म सहभागिता जनाउन सक्छु, म गीत गाउन सक्छु भनेर सम्झेर सोचेर अनि तयारी गरेर आउनु नै सबैभन्दा ठुलो सहभागिता हो, सबैभन्दा ठुलो कुरा हो। यसलाई पूर्व तयारी पनि भन्छ। हामीले कुनै पनि काम गर्दै गर्दाखेरि पूर्व तयारी बिना काम गरियो भने त्यो काम अपुरो रहन्छ, अधुरो रहन्छ। त्यसैले हामी कुनै पनि काम गर्दाखेरि पूर्व तयारीका साथ गर्नुपर्छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। लौ त आजको कार्यक्रम सकिने लागेको छ, अब भोलिका दिनहरूमा यसै गरी कार्यक्रम लोकसारथीमा फरक प्रस्तुतिका साथमा आउने छौँ भन्दै यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँलाई, फोन गर्नुभयो तपाईँलाई विशेष विशेष धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रियाका लागि मेरो आफ्नै मोबाइल नम्बर हो 98644 2098 98644 2098, र मसँग सामाजिक सञ्जाल फेसबुकमा जोडिन चाहनुहुन्छ भने PRESS Press B2EREN DRA वीरेन्द्र GIRI गिरी प्रेस वीरेन्द्र गिरीमा सर्च गर्नुहोला। नेपाली अक्षरमा कार्यक्रम लोकसारथी सर्च गर्नुभयो भने त कार्यक्रमकै फेसबुक आइडीमा जोडिन सक्नुहुन्छ, यो पनि म तपाईँलाई जानकारी गराए। हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने रेडियो जलजलाका प्राविधिक टेकमान विष्ट लगायतका जति पनि रेडियोबाट कार्यक्रम सुन्नुभयो सबै सबै प्राविधिक साथीहरूलाई उत्तिकै माया छ, उत्तिकै सम्मान छ, र जति पनि गीत सङ्गीतहरू प्रसारण भए सबैका सर्जक स्रष्टाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौँ, रेडियो कार्यक्रमलाई माया गरौँ।

0: समीची हूँ चौदह के में बोधे लोटी पर दी रो बैंगे ने विवरण पी विषय मुई खातर खे हमरो
1: खे खे बहु कोई लोटर बढ़ दिलवा
2: आंगी समीजो लोटी पर दी हूँ छामता ही गुदी
1: बढ़ दी आ बढ़ दी बा लोटर खले पर दी बा सहीली मैसेज व्हाट्सएप फेसबुक बाइबर खने बने खे विषय खे मई विश्वास आनन होने खले पनी आप ही विवरण खे मई आपिन खबे बनी वित्तीय संस्था के पासवर्ड पिन खे मई आरी सुमी बैंक आप ही बने आरी
2: सिद्धार्थ बैंक क्या रे जन हेदरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
4: बीए त आटियो बाबू गरगहना को लागि पो कहाँ जाने होला
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइन को बनाउनु पर्छ है दाई
6: दाजुभाइको केको गफगाफ हुँदैछ
4: के हुनु नि बिहे त आटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
6: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
4: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
6: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 59 मोबाइल नम्बर 9803880384 9846 37 39

0: Willingo festivity offer. Our pound host 1 वर्ष को 200 Mbps internet and net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV set up box मात्र रु 1200 प्रति महीना में शर्तहरु लागू होने छन्। छिटो बने गई Willing।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउँ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, व्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5760।
5: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार्ज त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460 40344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

औलियामा तिमी हाम्रो सम्झनाले रुन्दी औलियामा तिमी हाम्रो सम्झनाले हामी पनि मुर्नाटे मातृ ममताले नौ महिनासम्म आमा गर्भजाला लियो दस महिना पुगेपछि पर पैदा दियो दस धारा दुध खुवाउनी आमा म तारी छोरो पाए सुख होल भन्छे दङै परे त्यसो भन्दै छोरो गयो बुहारीको पछि छोरी उठ जैको घरमा हेर्ली तमसमती पर्खा पर्खा बाबु तिमीले छोरा छोरी पाउला हामी जस्ता बुढाबुढी तिमी पनि होला पर्खा पर्खा बाबु तिमीले छोरा छोरी पाउला हामी जस्ता बुढाबुढी तिमी पनि होला त्यतिखेर बोला तिमीले चेत

आउला आउला भन्दै कुर्छु जीवनको साथी, आउला आउला भन्दै कुर्छु जीवनको साथी, चन्द्र तारा गई लुच्छ पारी डाँडा माथि, पारी डाँडा जङ्गलमा हरिणी पलायो, पारी डाँडा जङ्गलमा हरिणी पलायो, मेरो मनको आशा जति यसिनी ओइलायो, कलाकारको भेलले गर त परिचय पारे, तिमी बिनी यो डिलामा हरे गयो छैन, कहाँ खानु कहाँ बस्नु यो मन छैन थिर, माले रुन दिन रात आफू

दिन मालाई सोधाद खाने माथि खाना, कुनै दिनमा मालाई सोधाद खाने माथि खाने, गली वरि फुलको मालाई माने माथि माना। हिजो मेरो सर्दा पर्दा देख भन्दा खाइने, आज मालेको दिल ल्यायो मैको पानी पाइन। तब्रु घाट केले तर्छु निगाली, म तर्छु जान्छु आमा तीर्थ घुम्न, म देऊ ते मर्छु। घर सारी घरले फेर्यो मैले पर्व कहाँ गए फेरम, भोला भने नौदे गर्यो नौ निरे क्यारम। आज माला विभूत पर्दा कसो म हेरम, साग सारे पालु सर्यो बडा गाउँको जिल्ला बसो जस्तो।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97 59 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्री खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया।

0: सहायता पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङरी खोल्सी दमौली तनहुँ, प्रोप्राइटर जीवन थापा, फोन
0: 9805700700,
1: 9846040304।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: ਬੈਂਕਿੰਗ ਖਿਦਮਤ ਬਿਲੇ ਕਿਉਂਕਿ ਏਟੀਐਮ ਮੋਬਾਈਲ ਦੇ ਇੰਟਰਨੈਟ ਬੈਂਕਿੰਗ ਗੋਪ੍ਯ ਵਿਵਰਣ ਆ ਰਹੀ ਖਾਈ ਬਿਲੇ ਤੁਈ ਮਾਧਿਅਮ ਕਿਆਰੇ ਨਿਉ ਦੇ ਪ੍ਰੇ ਛਲੀ ਜਾਣਕਾਰੀ ਰੀ ਵਿਸ਼ਿਆ ਨਿਉ ਕੋਲ ਪਰ ਦਿਮੋ ਚਮਈ ਨਿਉ ਠਗਦਿਲ ਖਾਮੋ ਬੈਂਗਰ ਵੇ ਕਰਮਚਾਰੀ ਬੀਰਾ ਨਿਉ ਦੇ ਪ੍ਰੇ ਵਿਵਰਣ ਰੀ ਵਿਸ਼ਿਆ ਬੈਂਕ ਦੇ ਨੀਲ ਪਰ ਦਿਮੋ ਨਿਉ ਤਾਨੀ ਸਤਰਕ ਤਾਨਾ ਠਦਰ ਕਿਆ ਬਚੇਨਾ ਸਿਧਾਰਥ ਬੈਂਗਰ ਕਿਆਲੇ ਜਨ ਹਿਤਰੀ ਜਾਰੀ ਸੰਦੇਸ਼
1: ਸਿਧਾਰਥ ਬੈਂਕ ਸੰਬੰਧ ਸਦਾਈ ਭਰੀ ਲਾਈ
2: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
3: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
2: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली
4: दमौली एफएम 94.2 मेगाहर्जको प्रस्तुति यो हो दमौली संवाद कार्यक्रम दमौली संवाद कार्यक्रममा आज ब्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष प्रेम प्रकाश भट्टराईज्यू हाम्रो साथमा हुनुहुन्छ यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा
5: धन्यवाद प्रतापजी
4: के छ सर खास अवतरण दिवस पनि आउँदैछ
5: यो गुरु पूर्णिमा भनेको अब हाम्रो लागि विशेष गरेर ब्यास नगरपालिका बासिन्दालाई विशेष गरेर यो गुरु पूर्णिमासँग हाम्रो अत्यन्त घनिष्ठ सम्बन्ध छ किनभने महर्षि वेदव्यास जुन ठाउँमा जन्मिनु भयो शास्त्रीय भाषामा भन्दा उहाँ अवतरित हुनुभयो त्यसले गर्दाखेरि पनि त्यही माटोमा यही माटोका सबै हामी यही माटो मुनि मिल्नु छ मृत भस्म नबन्दैमा झिल्को भइकन बल्नु छ भन्ने यो सिद्धान्त अनुसार हामी अगाडि बढ्नुपर्नेछ किनभने महर्षि वेदव्यास जुन माटोले जन्मायो हामी पनि त्यही माटोका सन्तति हौ
4: यस वर्ष व्यास अवतरण दिवस तथा गुरु पूर्णिमालाई अघिल्लो वर्षहरूमा भन्दा अलिकति फरक तरिकाले मनाउने र भव्य रूपमा मनाउने भन्ने हामीले सुनेका छौँ यस बारेमा बताइदिनुहोस् न
5: निश्चय नै हो किनभने महर्षि वेदव्यासको जुन योगदान छ हाम्रो संस्कृत वाङ्मय अथवा वैदिक वाङ्मयको क्षेत्रमा महर्षि वेदव्यासको जुन योगदान छ त्यो योगदान अनुसारको यो ठाउँको विकास अथवा यसको भौतिक विकासको गति भएन त्यस कारणले पनि अलिकति महर्षि वेदव्यासको व्यक्तित्व उहाँले उहाँका योगदान अथवा उहाँ त दैवी शक्ति हो व्यक्ति होइन दैवी शक्ति हो उहाँका कृतित्वहरूको बारेमा अलिकति व्यापक बनाउनु पर्ने भएको हुनाले यो वर्ष अलि हामीले त्रिदिवसीय भनेर तिन दिनलाई महर्षि वेदव्याससँग जोडेर कार्यक्रमहरू गर्नु खोजिएको हो महर्षि वेदव्यास भनेको पूर्वीय धर्म दर्शनका धरोहर अब जहाँसम्म लाग्छ महर्षि वेदव्यास बराबरको एउटा काव्य साधना गर्ने आफ्नो शक्ति अहिलेसम्म जन्मिया छैन
4: महर्षि वेदव्यासको जन्म पनि अलिकति रोचक छ र यहाँ कतिौँ अवतारको रूपमा अवतरण हुनुभयो उहाँको जन्मको बारेमा अलिकति बताइदिनुहोस्
5: ठिक छ धन्यवाद प्रताप सर अब महर्षि वेदव्यास भनेको यो हाम्रो शास्त्र अनुसार पनि वैदिक सनातन अथवा हिन्दू भनौँ सरल भाषामा भन्दा हिन्दू धर्म अनुसार उहाँ चाहिँ भगवान् विष्णुको अवतार हो अंश हो र उहाँ सत्रौँ अवतार हो अब यसरी अहिलेसम्मको जब यो सृष्टिको जुन क्रम चल्यो त्यसपछिको हिसाब जुन गणना गरिन्छ त्यो गणना गर्ने क्रममा 28 महर्षि वेदव्यास यो ठाउँमा अवतरित हुनुभएको अथवा जन्मिनुभएको किनभने 27 व्यास भारतका विभिन्न भूखण्डमा उहाँहरूको अवतार भयो तर नेपालको यो दमौली भनेको

0: जुन काम हामीले अहिले महर्षि वेदव्यासको जुन जन्म अथवा जन्मफल भनेर मानेका छौँ, त्यो 28 महर्षि वेदव्यासको फल हो यो। अरू चाहिँ धेरै ठाउँमा भएका छन् अरू व्यासहरू।
1: यो 28 अवतार अन्तिम अवतार हो कि योभन्दा पछि पनि अवतरण हुनुभएको छ?
0: अवतार त यसो छ, अहिलेको 28 हो, अनि त्यसपछि फेरि दोहोरिने क्रमहरू पहिलो दोस्रो तेस्रो यसरी फेरि हुन्छ। यो कलियुग, हाम्रो युग वर्णन अनुसार कलियुगमा भगवान वेद व्यासको 28 अवतार दमौलिया भएको भन्ने शास्त्र प्रमाणहरू छन्। त्यसैको आधारमा यो दमौलीलाई हामीले अलिकति व्यापक रूपमा यसलाई चिनाउनको लागि, किनभने यसको महत्त्व जुन छ, यसको ऐतिहासिकपन, यसको पुरातात्विक महत्त्व, सो शास्त्रीय महत्त्व जति छ त्यो अनुसारको प्रचार प्रसार हुन सकेन। त्यस कारणले विगत वर्षहरूमा भन्दा यो वर्ष अलिकति भिन्नै रूपले अलि लामो समय अथवा 3 दिनको कार्यक्रमहरू गर्न खोजिएको।
1: 3 दिने कार्यक्रममा धार्मिक प्रवचन, व्यक्तित्व कला प्रतियोगिता र मूल समारोहलाई विशेष प्राथमिकता दिनुको चाहिँ उद्देश्य चाहिँ के हो सर?
0: यसो अब व्यक्तित्व कला भनेको अब यो बहु के भन्दा धेरै पक्षलाई समेट्न, विद्यार्थीहरूलाई पनि समाट्नु, किन हाम्रो संरचना त अब यस्तै किसिमको विविधतायुक्त छ, त्यसमा पनि विद्यार्थीहरू जो छन् भोलिको पिँढीको प्रतिनिधित्व गर्ने विद्यार्थीहरू, महर्षि वेदव्यास को हो र उनको योगदान हाम्रो समाजको लागि के छ भनेर चिनाउनको लागि विद्यार्थीलाई त्यहाँ जोडिएको हो। अनि त्यसपछि गएर अनि अर्को चाहिँ वक्तृत्व कला एउटा भयो, एउटा अर्को चाहिँ के छ भने संस्कृत भाषामा कविता लेख रचना वाचन छ भोलि,
1: भनेको 11 गते,
0: 11 गते
1: हजुर
0: भोलि छ। त्यो भोलिको चाहिँ संस्कृत भाषामा किन त भन्दाखेरि अब अहिले म के अरे महर्षि वेदव्यासको जुन युग थियो त्यति बेला चाहिँ देववाणीको रूपमा संस्कृत भाषा नै प्रचलनमा थियो, त्यस कारणले पनि संस्कृत भाषामा महर्षि वेदव्यासले लेखेका समग्र कृतिहरू संस्कृतमा लेखिएका छन्। त्यस कारणले यो संस्कृत भाषाको पनि अलिकति उजागर गर्नुपर्छ, अलिकति त्यसबारेमा पनि विद्यार्थीहरूको चाहिँ पहुँच बढाउँदै लानुपर्छ भन्ने उद्देश्यले विद्यार्थीहरूलाई संस्कृत भाषामा लेख रचना गर्ने एउटा अभ्यासको थालनी गरिएको यो दोस्रो कुरो हो। अनि त्यसपछि गएर अन्तिममा त जुन अवतरित दिन अथवा जो जन्मिएको मुख्य दिन भनेको 13 गते हो, त्यो 13 गते त विश्वभरिका वैदिक सनातन धर्मभित्र आबद्ध जति छन् उहाँहरू सबैको लागि महर्षि वेदव्यास पूज्य एउटा दैवी शक्ति हो।
1: स्वामी कल्याण मित्रको प्रवचन कार्यक्रम राख्नुभएको छ, यसले कस्तो सन्देश दिने अपेक्षा गर्नुभएको छ?
0: अब यो हाम्रो व्यास गुफा अथवा भनौँ न व्यास क्षेत्र शिव पाञ्जन विकास कोष, व्यास गुफा भनेको एउटै पेरो अहिले देख्दाखेरिको पहिचानको लागि दुईवटा संस्था जस्तो देखियो भने आखिर एउटै हो। र व्यास गुफा भनेको एउटा ऋषि महर्षिहरूको तपोभूमि, तपस्या गर्ने शक्ति आर्जन गर्ने ठाउँ हो। त्यस कारणले जो अहिलेको जो हामीले भोलिको लागि प्रमुख अतिथि भनेर जसलाई ल्याएछौँ उहाँ चाहिँ के भन्दा एउटा ऋषि महर्षिको चाहिँ प्रतिनिधि पात्रको रूपमा उहाँले चाहिँ त्यसको भूमिका निर्वाह गर्ने अनि व्याससँग सम्बन्धित प्रवचनहरू गर्ने भन्ने उद्देश्यले उहाँलाई भोलिको चाहिँ कार्यक्रमको हामीले अतिथिको रूपमा, मुख्य अतिथिको रूपमा चयन गरेका हौँ।
1: वेद व्यास जन्मभूमि भनेर, महर्षि वेद व्यासको जन्मभूमि भनेर हामी यो व्यासनगर क्षेत्रलाई लिने गर्छौँ। विशेष गरेर अब यहाँ यो युवा पुस्ता, अहिलेको चाहिँ युवा पुस्तालाई महर्षि वेद व्याससँग जोड्ने र उहाँहरूलाई चाहिँ वेद व्यासको चाहिँ बारेमा जानकारी गराउने उद्देश्यले यो वक्तित्व कला प्रतियोगिता आयोजना गरिएको छ। त्यस्तै अन्य चाहिँ यहाँहरूले कस्ता कस्ता कार्यक्रमहरू अरू बेलामा पनि गर्ने गर्नुभएको छ जहाँ युवा पुस्तालाई वेद व्याससँग जोड्नको लागि?
0: धन्यवाद। अब युवा पुस्ता भनेको यो भोलिको यो मुलुकको माने जनशक्ति, मुख्य जनशक्ति हो। त्यस कारणले पनि युवा शक्तिहरूलाई हामीले अलिकति उपेक्षा गऱ्यौँ अथवा हाम्रा हरेक गतिविधिमा जोड्न सकिएन भने भोलिको समाज त्यसबाट भनौँ न महर्षि वेदव्यास को बारेमा जो अनभिज्ञ रहन्छ त्यसले गर्दाखेरि अब धेरै कुराहरूमा चाहिँ ठगिन्छ भोलिको पुस्ता। त्यस कारणले पनि हामीले विद्यार्थीहरूलाई अथवा युवा पुस्ताहरूलाई अग्रसर गराउनु पर्छ भन्ने एउटा मान्यता राखेर रा। बेला बखतमा अब के अरे प्रतियोगितात्मक कार्यक्रमहरू अथवा कविताहरू वाचन जस्तो कहिले कहीँ भजन कीर्तन अब भोलि नै छ भजन कीर्तन प्रतियोगिता भोलि पनि छ भजन कीर्तन प्रतियोगिता महर्षि वेदव्याससँगै सम्बन्धित भएर भजन कीर्तनहरू गरिने खालको कार्यक्रम छ र अनि त्योभन्दा बाहेक महर्षि वेदव्यासको योगदानलाई बुझाउनको लागि जस्तो हाम्रो काशीनाथ गुरु श्रद्धेय गुरु काशीनाथ हुनुहुन्छ उहाँले एउटा चाहिँ पुस्तकै बनाएर कृति नै बनाएर अहिलेका त व्यास नगरपालिकाभित्रका हरेक विद्यालयहरूमा त्यो एउटा पाठ्यक्रममा ऐच्छिक पाठ्यक्रमको रूपमा राखेर पाठ्य पुस्तकको रूपमा राखेर पठन पाठन गर्ने पनि चलन छ। त्यस कारणले यसरी महर्षि वेदव्यासको बारेमा योगदानको बारेमा विद्यार्थीहरूलाई जोड्नको लागि यिनै प्रतियोगितात्मक कार्यक्रमहरू भयो अनि पाठ्य पुस्तकको रूपमा समावेश गरेर पनि त्यहाँबाट केही कुरा सिकुन् भन्ने उद्देश्यले आयोजना गरिएका यस्तै कार्यक्रमहरू हुन्।
1: महर्षि वेदव्यासलाई विश्व सामु चिनाउने उद्देश्यले 108 फुटको अग्लो शालिक वेदव्यासको चाहिँ शालिक निर्माण गर्ने कार्यक्रम थालनी भइसकेको छ तर यसले पूर्ण रूप लिन सकेको छैन, अहिले अवस्था के छ?
0: धन्यवाद प्रताप सर। महर्षि वेदव्यास भनेको पूर्वीय हाम्रो धर्म संस्कृतिको धरोहर एउटा दैवी शक्ति पनि हो र महर्षि वेदव्यासको एउटा पहिचानको लागि भनेर अहिलेसम्म संसारभरि अरूका जसका बुद्धका मूर्तिहरू बनाएका छन् त्यो एउटा प्रतिस्पर्धाकै रूपमा गएका छन्, भगवान् शिवका बारेमा बनेका छन् विभिन्न ठाउँमा र यो महर्षि वेदव्यास नै जन्मिएको ठाउँमा महर्षि वेदव्यासलाई 108 फुटको मूर्तिको माध्यमबाट अरू चाहिँ उहाँको त्यो शक्तिलाई अथवा उहाँको योगदानलाई उजागर गर्ने उद्देश्यले यो बनाइएको हो। अब 108 किन त भनेपछि 108 अङ्कलाई माङ्गलिक अङ्क भनेर मानिन्छ र मङ्गलकारक अङ्क भनेर मानिन्छ, त्यस कारणले आयोजना गरिएको हो, सुरु गरिएको हो। तर अब अहिले समय परिस्थिति के भन्दा नेपालमा मात्र नभएर अब अन्तर्राष्ट्रिय जगतमा पनि अलिकति एउटा मन्दी आर्थिक मन्दीका का प्रभाव हाम्रो यहाँ पनि परेको छ। त्यसो भन्दाखेरि यो तत्काल त्यति सहज रूपमा सफल हुन सकेका छैन, पूर्ण आकारको बन्न सकेका छैन, प्रारम्भ भयो निर्माणाधीन अवस्थामा छ।
1: व्यास क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको गन्तव्य बनाउन कसले दीर्घकालीन रूपमा के कस्ता योजनाहरू अरू नयाँ योजनाहरू सारेको छ?
0: धन्यवाद प्रताप सर। यो महर्षि वेदव्यास भनेको अन्तर्राष्ट्रिय एउटा दैवी शक्ति हो र महर्षि वेदव्यासलाई संसारभरि फैलाउनको लागि उहाँको चाहिँ एउटा चाहिँ योगदानको बारेमा बाहिर उजागर गर्नको लागि व्यास क्षेत्र विकास कोषले व्यास क्षेत्र शिव पाञ्चन विकास कोषले सर्वप्रथम त व्यास जन्मिएको ठाउँमा एउटा गुरु योजना बनाएको छ, गुरु योजना बनाएको छ। त्यो गुरु योजना अलिक बढी नै लागतमा त्यो सम्पन्न गर्नुपर्ने खालको गुरु योजना छ, त्यस कारणले पनि यो चाहिँ अलिकति समयभित्रै सिद्ध्याउनको लागि जो हाम्रो लक्ष्य थियो लक्ष्यअनुसार नै सम्पन्न गर्नको लागि अलि समस्या भएको, अलिकति धेरै नै ठुलो रकमहरू ल अहिलेको हिसाबले त अरबै रुपियाँ लाग्ने खालको योजना छ, त्यसले गर्दाखेरि अलि समस्या भएको छ यति बेला।
1: महर्षि वेदव्यासको जन्मथलो जुन पाञ्चायन क्षेत्र जसलाई हामीले पाञ्चायन क्षेत्र भनेर चाहिँ भन्ने गर्छौँ, यो तनहुँको मात्रै नभइकन समग्र नेपालको र विश्वकै एउटा ऐतिहासिक स्थल हो, तर यो हामीले चाहिँ सम्बन्धित निकाय ठाउँमा निकायसम्म पुर्याउन नसकेको या राज्यले यसको महत्त्व नबुझेको, यसमा तपाईँ के भन्नुहुन्छ?
0: एकदम ठिक हो, हामीले यसो छ हाम्रो ठाउँबाट गर्ने कुराहरूमा हामी लागि नै राखेका छौँ, यसलाई विश्वव्यापी होइन राष्ट्रव्यापी त्योभन्दा पनि त्यसको सीमाभन्दा बाहिर विश्वव्यापी बनाउने कुरामा केही प्रयासहरू भएको छन्। जस्तै उदाहरणको लागि भनौँ, काशीनाथ गुरु उहाँको अमेरिका आउने जाने बेला बेलाबद्धमा भइरहन्छ र त्यहाँ जाँदा पनि त्यहाँका संस्थाहरूसँग त्यहाँका अलिकति प्राज्ञिक अलिकति त्यो लेभलका व्यक्तिहरूसँग बसेर यसलाई अन्तर्राष्ट्रियकरण गर्ने कुरामा उहाँले धेरै नै योगदान गर्नु आज तर परिणाम नदेखिएको हुनाले होइन अब त्यो गरेको कुरो चाहिँ होइन बाहिर चाहिँ देखिया छैन आफ्नो नाममा जो र वास्तवमा महर्षि वेदव्यास भनेको यो विश्वकै लागि एउटा आदर्शको एउटा चाहिँ शक्तिको स्रोत हो किनभने अहिले जतिहरू भन् जति कृतिहरू विभिन्न भाषाहरूमा जे बनेका छन् वास्तवमा त्यो महर्षि वेदव्यासले लेखेको जुन ग्रन्थ छन् सुरुका ग्रन्थहरू तिनै ग्रन्थबाट विभिन्न भाषामा अनुदित भएर ती भावहरूलाई आफ्नो भाषामा ढालेर हरेक संसारका हरेक व्यक्तिहरूले अथवा संस्थाहरूले त्यसरी आफ्नो पनमा लर उनीहरूले आफ्नो बनाउने प्रयास गरेको देखिन्छ त्यस कारणले पनि महर्षि वेदव्यास एउटा जो जहाँ भनिन्छ महर्षि वेदव्यास लेखेको उसमा चाहिँ धर्म अर्थ काम मोक्ष यो चारवटा मूल कुराहरू हुन्छन् यो चारवटा मूल कुराहरूमध्येमा विश्वका अरू भाषा अरू धर्मावलम्बीहरूले पनि यिनै कुरालाई आफआफ्नो हिसाबले आफआफ्नो शैलीमा व्याख्या गरेका छन् र यसलाई हामीले महर्षि वेदव्यासको जुन माने उहाँको जुन उचाइ छ त्यसलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउन सकियो भने र यो यो क्षेत्र महर्षि वेदव्यास जन्मेको क्षेत्रलाई एउटा पर्यटकीय एउटा चाहिँ गन्तव्य स्थलको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा यसलाई अगाडि बढाउन सकियो भने निश्चय नै यो केवल दमौलीको अथवा गण्डकी अञ्चल नेपालको मात्र होइन मुलुकै के अरे विश्वकै लागि पनि यो एउटा उदाहरणीय बन्छ र यो मुलुकको लागि त एउटा आर्थिक उपलब्धि गर्ने एउटा चाहिँ राम्रो स्रोत बन्छ यो धार्मिक पर्यटनको माध्यमबाट
1: व्यास क्षेत्रको संरक्षण पूर्वाधार विकास र प्रचार प्रसारमा अहिले मुख्य चुनौतीहरू चाहिँ यहाँहरूले के मान्नुभएको छ
0: महर्षि वेदव्यासको प्रचार प्रसारमा सबैभन्दा ठुलो चुनौती कमसे कम नागरिकहरूले यसलाई अपनत्व नलिएको किनभने उयो भनिन्छ नि हिलैमा भ्याकुतो बस्छ हिलैमा कमल स्थिति थानले मात्र के गर्नु भिन्नै छ गुणको गति उयो यसको स्वाद थाहा नपाउनु त्यो नै सबैभन्दा ठुलो यसको चुनौती हो अहिलेको यो युगको
1: सङ्घ प्रदेश र स्थानीय सरकारबाट व्यास क्षेत्रको विकासका लागि अपेक्षित सहयोग पाउनु भएको छ कि छैन के छ
0: अपेक्षित सहयोग चाहिँ जति हामीले अपेक्षा गरेका छौँ त्यो अनुसारको उपलब्ध भएको छैन सङ्घले पनि लगानी गरेका छैन भन्न मिल्दैन र प्रदेशले पनि लगानी गरेको छ तर के भन्दाखेरि हाम्रो योजनै ठुलो बृहत् योजना भएको हुनाले त्यो अनुरूपको यो के अरे त्यहाँ लगानी नभएको हुनाले अलि समस्या परेको छ आर्थिक कारणले महर्षि के अरे नगरपालिकाले त अब सुरु नै गरेको नै नगरपालिकाले गरेको हो त्यसो हुँदा अब नगरपालिकाले मात्रै भन्दा पनि यो चाहिँ सङ्घीय यो सङ्घीय सरकार जोड नजोडिँदासम्म यो जुन हाम्रो लक्ष्य छ लक्ष्य अनुसारको यसका निर्माणका विभिन्न संरचनाहरू छन् मास्टर प्लान अनुसारको त्यो अनुसार पुरा हुन नसक्ने त्यो वास्तवमा हो
1: जस्तै यो एउटा तनहुँकै केन्द्रमा रहेको सदरमुकाममा अवस्थित महर्षि वेदव्यासको अवतरण भूमि यसको विकासमा 10 चाहिँ स्थानीय पालिकाहरू छन् यहाँ पालिकाहरूबाट कतिको सहयोग पाउनुभएको छ
0: यसो छ प्रताप सर अब यो विगतमा हामीले 2076 एउटा यज्ञ पनि गऱ्यौँ यज्ञमा लगभग 3 करोड रुपियाँ हामीले उठायौँ पनि जो अहिलेको संरचना त्यो त्यो प्याडेस्टल भनौँ त्यो त्यो त्यो बेस जुन अहिलेको बनेको छ र त्यसमा त्यही रकम मध्येको रकम त्यहीँ पनि खर्च भएको छ तर अलिकति परिस्थिति दुर्भाग्यवश के भनौँ भने त्यति बेला जसले एकदम सहयोग गर्ने भनेर जुन वचनबद्ध भए त्यो सहयोग गर्ने कुरामा त्यो बेलाको जुन मनोबल थियो त्यसपछिको निरन्तरता भएन
1: त्यो कसले हो त्यस्तो चाहिँ सहयोग गर्ने भनेर यहाँहरूलाई
0: विभिन्न दसवटै पालिकाहरूबाट जुन प्रकारको आएको थियो त्यो प्रकारको निरन्तर जुन गर्नुपर्ने उहाँहरूको जुन किनभने यो व्यास नगरपालिकाको मात्रै हो भन्ने जस्तो सङ्कीर्ण सोचाइबाट हेरेर हो कि जस्तो लाग्छ नभयो भने वास्तवमा 10 वटा पालिकाले वर्षमा अब यो हाम्रो जिल्लाकै हो राष्ट्रकै निम्ति हो भनेर सोच्ने हो भने त यो त्यति के अरे चाहिँ अप्ठ्यारो हुँदैन त्यो योजना पुरा गर्नको लागि तर त्यो खालको वातावरण बनिसकेको छ
1: यो नबन्नुको कारण चाहिँ के मान्नुहुन्छ
0: त्यही त नबन्नुको कारण के भन्दाखेरि सबैले त्यो आफ्नै सेरोफेरो आफ्नै एउटा यसको सीमा भूगोल जुन विभाजन छ त्यो विभाजनले गर्दा
1: भौगोलिक विभाजन
0: अविभाजनले
1: स्थानीय
0: स्थानीय त किनभने हरेकले आफ्नै ठाउँका होइन पुल पुलेसा बाटोघाटो जे छ त्यसैलाई मात्र प्राथमिकता दिने र भोलि यसमा लगानी गर्दाखेरि यसबाट पाइने प्रतिफल होइन
1: यो अघिल्लो आर्थिक वर्षमा छुटिएको बजेट पनि यो खर्च भएन भन्ने
0: एकदम सही कुरो यो अहिलेभन्दा अघिल्लो वर्षको 3 करोड छुट्टिया थियो 3 करोड छुट्टिया थियो अनि जब यहाँ कार्यान्वयन हुने बेला आथ्यो अनि हुने बेला आउने बित्तिकै यो देशमा एउटा चाहिँ के भन्ने जेएनजी विद्रोहको कारणले ती रकमहरू जम्मै यता अब त्यो अर्को अर्को शीर्षकमा खर्च गर्ने गरेर पट्टी भयो त्यस कारण त्यो 3 करोड त्यसरी गयो
1: अहिलेको अवस्था के छ
0: अहिलेको
1: अहिलेको चाहिँ आर्थिक वर्षमा
0: अहिलेको यो अवस्थामा सुनाइ छ अब आधिकारिक रूपमा हामीसँग कागजात आ छैन 4 करोड चाहिँ यो वर्ष परेको छ भन्ने सुनिया छ जुन स्रोतबाट आएको भए पनि त्यसको लागि संस्था आभार व्यक्त गर्दछ
1: गुरु शिष्य परम्परा र वैदिक संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमको भूमिका महत्त्वपूर्ण हुन्छ जुन यहाँ चलिरहेको छ जस्तै यो गुरु पूर्णिमा यसलाई यहाँले कसरी हेर्नुभएको छ
0: गुरु पूर्णिमा त अब हामीले हेर्दाखेरि वास्तवमा चाहिँ एउटा पूर्वीय हाम्रो दर्शनले त गुरु बिनाको त संसार अँध्यारो हुन्छ यद्यपि पश्चिमाहरूले पनि त्यही अनुसारको आफ्नै हिसाबले व्याख्या गर्दा हुन्छ त्यो आफ्नो ठाउँमा छ र हामी त गुरु पूर्णिमा भनेको त गुरुप्रतिको एउटा कृतज्ञता ज्ञापन गर्ने हो किनभने गुरु जो हामी जे गर्छौँ जे सिकाइ हामीले जीवनमा सिक्यौँ गुरुबाट अथवा कतिपय गुरुकुलीय हिसाबले सिक्यौँ कतिपय आधुनिक हिसाबले विभिन्न प्रकारका संरचनाहरू विद्यालयका बनेका छन् अनि त्यसबाट सिक्यौँ जाडी सिके पनि आखिर गुरुकै मुखबाट सिकेका छौँ त्यसैले अब यो गुरुकुलीय जुन पद्धतिको जुन विकास पहिला जुन थियो त्यो अनुसारको अहिले बिस्तारै त्यो एकदम लोपै हुने अवस्थामा छ किनभने अब यसमा चाहिँ अब बाहिरी शक्तिहरूको बाहिरी मुलुकहरूको पनि प्रभाव
1: है
0: बढी भएको हुनाले हामीहरू त्यो हाम्रो अहिलेको जुन एउटा आचार विचार एउटा निष्ठा भन्ने हुन्छ जुन त्यो सबै कुराहरू लोप भएर गइसकेका हुनाले पनि समाज आधुनिक भए भने छ अत्याधुनिक भए भने छ तर अधोगतितिर गइरहेको छ हाम्रो यो गुरुकुलीय पद्धतिको हिसाबले हेर्ने हो भने त म त त्यसो भन्छु
1: जस्तै व्यास क्षेत्रलाई विश्व समुदायमा चिनाउनको निम्ति डिजिटल प्रचार प्रसार जस्तै अब डकुमेन्ट्रीहरू चाहिँ बनाउने यहाँका चाहिँ कुराहरूलाई लिएर अनि त्यसपछि व्यासको चाहिँ जन्मिएको चाहिँ जुन अवस्था छ अवतरणको अवस्था त्यसलाई चाहिँ एउटा कथाको रूपमा पुस्तकहरू तयार गर्ने यस्ता कामहरू भएका छन् कि छैनन्
0: प्रताप सर एकदम भएको छ एउटा डकुमेन्ट्री अब त्यो नगरपालिकाको लगानी छ आर्थिक लगानी थोरै ठुलो होइन थोरै लगभग 30-40 हजार रुपियाँ अलिक पहिल्यै भयो 10 वर्ष पहिले भएको हो त्यो लगानीमा काशीनाथ गुरुको सक्रियतामा अलिकति त्यो डकुमेन्ट्री तयार पनि भएको छ त्यति बेला देखाइयो एउटा दुईवटा यहाँ वर्षेपछि जुन महोत्सव हुन्छन् त्यो एउटा महोत्सवमा त मैले पनि हेरे हो है अनि त्यसपछि त्यसले निरन्तरता पाएन त्यो डकुमेन्ट्री छ डकुमेन्ट्री पुस्तकमा रहेको विद्या होइन भने जस्तै त्यो वास्तवमा
1: त्यो त्यसलाई चाहिँ प्रचार प्रसारमा ल्याइएको छैन
0: जति आउनुपर्ने त्यो अनुसार आएन बनेको छ डकुमेन्ट्री एकदम बनेको छ
1: व्यास क्षेत्रसँग सम्बन्धित भौतिक संरचना तथा धार्मिक सम्पदाको संरक्षणमा यो आगामी कुनै त्यस्तो योजना बनाउनु भएको छ
0: अब यो त त्यस्तो महर्षि वेदव्यासको जुन बारेको जुन संरक्षण गर्ने अब उहाँको जन्मभूमिको बारेमा भन्दाखेरि विशेष गरेर यही व्यास हो किनभने व्यास व्यास भन्ने बित्तिकै पनि पराशर पनि जोडिन्छ, पराशर सँगसँगै सत्यवती पनि जोडिन्छ, किनभने एउटा पारिवारिक सम्बन्धले पनि जोडिन्छ। त्यस कारणले
1: पराशर ऋषि बुवा सत्यवती
0: माता भएको हुनाले सत्यवतीको र पराशरहरूको जो यहाँ सेरोफेरोमा जो देखिन्छन् संस्थागत रूपमा जो संरचनाहरू बनेका छन् यिनीहरूको एउटा चाहिँ विकासको लागि अथवा भौतिक विकास र यिनीहरूको वास्तवमा महत्त्व के हो त वेद व्याससँग जोडिएको भनेर त्यो प्रचार प्रसार गर्ने त्यो डकुमेन्ट्री के अरे त्यो उसमा पनि छ। र त्योभन्दा बाहेक त्यो जुन पुस्तकहरू बनेका छन् अहिलेको चाहिँ पाठ्य पुस्तकको रूपमा नै समावेश गरिएको छ तिनीहरूले पनि त्यही कुराहरू
1: छाब्दीमा आउने दर्शकहरू एकपटक व्यास गुफा पनि अवलोकन गरेर जाने वातावरण बनाउन सकिँदैन?
0: एकदम सकिन्छ, तर यसमा के भन्दाखेरि यो सानो एउटा सानो तल्लो निकाय तल्लो इकाइले मात्रै गरेर यो पर्याप्त हुँदैन, यसलाई अलिक केन्द्रीय तहबाट अलिकति भनौँ न अब जस्तो भने गुठी संस्थान नै भयो यस्तो धर्म अथवा धार्मिक क्षेत्र अथवा पुरातात्विक महत्त्वका वस्तुहरूको बारेमा अलिकति उत्खनन गर्ने प्रचार प्रसार गर्ने भनेको एउटा गुठी संस्थान पनि हो अथवा एउटा संस्कृति होइन प्रधान कुनै संस्था होला संस्कृति मन्त्रालय नै छ उनीहरू पनि जोडिएर अलिकति प्रेरणा र प्रोत्साहन गर्ने खालको वातावरण भइदिए हुन्थ्यो त्यो अलि छैन। प्रताप सर म एउटा कुरो के भन्छु भने छाब्दी महाराज चाहिँ महर्षि वेदव्यासको हजुर आमाको नाममा त्यो मत्स्य देवी हुन्थिन् माछागी देवी हो त्यसरी मानिया छ हजुर आमाको छाब्दी महाराई सत्यवती त स्वयं आमा नै अपरा सर बुवा यसरी तिनवटा त्यसरी जोडिया छ।
1: कार्यक्रममा सहभागी हुन आउने श्रद्धालुका लागि व्यास क्षेत्रको क्षेत्रमा यो व्यवस्थापन सुरक्षा र सुविधाका विषयमा के कस्ता कार्यक्रमहरू छन्?
0: यो वास्तवमा चाहिँ त्यहाँ आउने अथवा भनौँ व्यास क्षेत्रको लागि भनेर जुन आउँछन् उनीहरूको लागि त्यो पर्याप्त जे जस्तो सुविधा अथवा त्यो एउटा अभिलेखीकरण गरेर राख्ने यी आदि कुराहरू जे हुनुपर्ने हो त्यो चाहिँ अहिलेसम्म हामीले हुन सकेका छैनौँ। त्यो त के भन्दाखेरि एउटा निश्चित हामीसँग एउटा समिति सामान्य एउटा चाहिँ नाम त संरक्षण समिति जस्तो छ एउटा विकास कोष होइन तर त्यो संरक्षण त्यसले मात्रै पर्याप्त हुँदो रहेछ। एउटा निजी एउटा कर्मचारीको रूपमा अफिस खडा गरेर त्यसलाई बस्ने व्यवस्था भइदियो भने अब त्यो अलिकति केही गर्न सकिन्थ्यो, त्यो खालको वातावरण अलि बनिसकेको छैन। त्यहाँको निर्माणका कामहरू पनि अधुरा के भर्खर प्रारम्भिक चरणमा भएको हुनाले पनि त्यो अवस्थासम्मको त्यो पुग्न सकेका छैन। वास्तवमा हुनुपर्ने चाहिँ हो त्यहाँ आएका जो आउँछन् बाहिरबाट पर्यटकीय हिसाबले जो आउँछन् उनीहरूको संरक्षण को लागि पनि एउटा नितान्त त्यहीँ बस्नुपर्ने एउटा कर्मचारीको व्यवस्था हुनुपर्ने तर त्यो हामीसँग स्रोतकै अभावले पनि गर्न सकिएको छैन। र एउटा अर्को कुरो के भन्दा अब यो वास्तवमा बजारको नजिक छ प्रशासनको नजिक छ व्यास क्षेत्र सेवाञ्जन विकास कोषको जुन एरिया भनौँ न तर त्यो कति भन्न मिल्ने हो असुरक्षित छ।
1: त्यही मैले त्यही कुराहरू गर्दैछु
0: एकदम असुरक्षित छ किनभने त्यहाँ अलिकति दुर्व्यसनीहरू होइन जुन छ अलिकति अलि उच्छृङ्खल व्यक्तिहरूको आवागमन बढी भएको हुनाले त्यो अलिकति यो वातावरणमा हाम्रो पहुँच अलि पुगिसकेका छैन।
1: यो पर्यटकहरू चाहिँ सुरक्षित छैनन्?
0: होइन सुरक्षित छैनन् भन्नुपर्छ, रात बेखिया अथवा कुनै पनि बेला बाहिरबाट आएको मान्छे आउन सक्छ त्यति बेला त्यहाँ होइन
1: व्यवस्था राम्रो व्यवस्था
0: छैन जस्तो हाम्रो धर्मशालाको अवधारणा छ एउटा विशाल एउटा चाहिँ 80 कोठाको एउटा धर्मशालाको अवधारणा छ। अब ती कुराहरू बन्ने भनेको एउटा स्वप्निम धर्मशाला हुने भएको छ त्यो कति हो समयपछि बन्ने हो त्यो नहुँदाखेरि अरू सम्पूर्ण व्यवस्थाहरू अप्ठ्यारो भएको छ त्यसलाई संरक्षणको लागि पनि।
1: अन्त्यमा तनाउवासी देश विदेशमा रहेका श्रद्धालु तथा धर्म प्रेमीहरूलाई यहाँको सन्देश चाहिँ के छ?
0: वास्तवमा यो व्यास जनभूमि दमौली भनेको केवल एउटा व्यास नगरपालिकाको 3 नम्बरको एउटा सानो क्षेत्र हो भनेर नसोचिदिउँ, यो त मुलुककै एउटा गौरवको विषय हो किनभने व्यास जस्तो एउटा चाहिँ दैवी शक्तिले जुन ठाउँबाट आफ्नो जीवन सुरु गर्नुभयो अष्ट चिरञ्जीवीभित्र पनि उहाँ पर्नुहुन्छ जो जुन जीवन उहाँको सुरु भयो र यसको प्रचार प्रसारको लागि यसको महत्त्वलाई हामीले अलिकति उजागर गरेर व्यापक गर्ने कुरामा सम्पूर्ण अब को सरोकार भन्ने सबै पक्ष यो ब्याज क्षेत्रको सरोकारसँग सरोकार भित्र जोडिनको लागि म अनुरोध गर्छु। यो भित्रको एउटा अपनत्व मेरै हो हाम्रै हो, अब यसको विकास निर्माणमा अलिकति हामीले सहयोग गर्नुपर्छ, अगाडि बढाउनुपर्छ भन्ने खालको सोच सबैमा आइदियोस् भनेर म अनुरोध गर्न सक्छु। किनभने यो एउटा सानो क्षेत्र जस्तो हरिद्वार भयो, ऋषिकेश भयो, अब काशी बनारसै भए त्यहाँ गएर हेऱ्यो भने एउटा सटर लिएर 10 जनाको परिवारहरू उनीहरू पालिएका छन्। त्यसले गर्दा हाम्रो त्यो वातावरण त्यो परिवेशमा पुर्याउनको लागि पनि सबैको सहयोग केन्द्रदेखि जिल्लासम्म अथवा स्थानीय निकायसम्मको सबैले एकजुट भएर गरियो भने अवश्यमेव त्यो सम्भव हुन्छ र त्यसलाई त्यसैतर्फ जुट्नको लागि सम्पूर्ण मानव जाति सम्पूर्ण मानव जातिलाई अथवा दमौलीवासी मात्र होइन समग्र देशवासी महानुभावहरूलाई म अनुरोध गर्छु एउटा संस्थाको तर्फबाट।
1: धन्यवाद यहाँलाई दमौली संवादमा आएर आफ्ना विचारहरू राखिदिनु भयो। त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। हस्त, अहिले
0: हस्, धन्यवाद।

0: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563644, 98563606.
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 7115 र 98 41 12 07 40।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई? हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0655650025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379131।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: 94.2 The Mauli FM, समुदायको आवाज।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा, दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 98 4 65 43 780।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा फोन
0: 9508500700
1: 9460403600।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98563 34 234।

0: अनि तयो कागज केमे छिं वा
1: अ झिल्काई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चर चाहिँ तली लल्पर्दि
0: चम लल्पर्दि न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिस आफैन बैंक दे बिनी जानकारी पिन परिम दे आफैन बैंक खातैन जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक क्याले जनहितरी जारी संदेश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: मैले देखो
5: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
6: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
5: हो र कति खोजे पदमचोकमा पो रहेछ त
6: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
5: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9066373344
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
8: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
7: अनि त्यो कहाँ पाइन्छ त
8: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
9: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
9: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल मोबाइल नम्बर 9816664683
10: 9560443234
11: 12 पनि सकियो अब कुन कलेज रोज्ने होला
12: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो
11: कुन कुन विषयमा नि
12: चार वर्षे बीबीएस बीए र बीएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ
11: कक्षा कहिलेदेखि छ
12: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ
13: उत्कृष्ट नतिजा गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई पराशर कलेज व्यास 4 दमौली
14: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्

0: ये त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-033-85।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भूपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोप्राइटर भूपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।

क्यो घासा वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजुभाइको के गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803380384, 9646739।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 60656।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज